0: आहा, यो निकै नै मिठो पूर्वेली भाका सँगसँगै फेरि पनि उपस्थित भइसकेका छौँ कार्यक्रम रमाइलो साँझको बसाइमा छौँ। तपाईँहरूसँग मिठो कुराकानी साथसाथमा तपाईँहरूले फेसबुक पेज मार्फत विजय एफएम 101.6 को फेसबुक पेज मार्फत फेसबुक लाइभ मार्फत पनि सन्देशहरू पठाउन सक्नुहुनेछ। तपाईँहरू हेर्दै अनि सुन्दै हुनुहुन्छ भने सन्देशहरू पठाउन नभुल्नुहोला भन्दै यतिखेर पनि हाम्रो टेलिफोनमा कोही मित्र आइसक्नु भएको छ, हामी उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार।
1: हेलो नमस्ते सिस्टर।
0: हजुर नमस्कार। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? इलामबाट हाम्रो दिशा राई है। धेरै समय पछि कुराकानी गर्न पायौँ। के छ हाम्रो दिशाजीको खबर सुनाउनुहोस्। एकदमै तपाईँहरूले माया गर्नुहुन्छ, यति धेरै माया गर्नुहुन्छ, त्यसैले म पनि एकदमै ठिकठाक छु भन्नुपर्छ है। पक्कै पनि। अनि इलामतिर पानी परेको छ कि नै?
1: इलामतिर पानी चाहिँ पर्छ नि, जस्तो चाहिँ थियो यतातिर, तर पानी चाहिँ परेन, कुल कुल मौसम छ भन्नुपर्छ।
0: कुल कुल नै छ है। ल पक्कै पनि शीतल शीतल मौसममा है। अनि के छ त्यहाँनिर? अनि आज कुन गीत रोज्नु भयो?
1: मैले पूर्वेलीसँगै त दिइसकेको छु, ढुङ्ग्री बुल्ला कि भन्ने।
0: पक्कै पनि आज भने हाम्रो प्रोग्राममा

0: टु ब्याक फुलबेली सङ बज्नेछ है लभकै पनि साथीहरूलाई सम्झन सक्नुहुनेछ हजुर धेरै धन्यवाद
1: अनि रियामृत बान्तावा अनि याना जिन्ता चमिँदै नाना भावना मङ्क नाना लक्ष्मी बान्तावालाई सिस्टर सुमी लिम्बू अनि दादा आशिष पुष्पल धर्मरा दादा कुमार पर्जा अनि दादा रत्न भारत थापा अनि दादा जीवन फाबेन अनि दादा विवास कलम तीर्थ लगायत थुप्रै साथी त हुनुहुन्छ विशेष नाम सिक्ने सबै साथीहरूको लागि पनि मिठो माई सम्झना भन्दै सिस्टर नमस्ते बाई
0: नमस्कार बाई बाई इलामदेखि आउनुभएको थियो हाम्रो दिलसा राईजी उहाँसँग पनि मिठो कुराकानी गरिसकेका छौँ यतिखेर भने हाम्रो साथीहरूले धेरै सन्देशहरू पनि पठाउनु भएको छ भन्दै थिएँ हाम्रो राजेन्द्रजीले फोन आएको छ है भन्नुभएको छ पक्कै पनि हजुर नमस्कार
2: नमस्कार नमस्कार फेरि मेडम अगर नमस्कार नसरनु होला व्यस्त बनिरहनु होला व्यस्त बनिरहनु होला घरि बादल गरेको छ केयर फुल बढी
0: पक्कै पनि हाम्रो तर्फबाट पनि उही कामना छ है त होमणिजी स्वस्थ व्यस्त अनि मस्त होला है कुन होला ल भनिदिनु पर्यो ल पक्कै पनि अनि के छ त नि मणिजी खबर सुनाउनुहोस्
2: एकदम समग्रमा राम्रो हो पानी घमसान आइरहेको छ फेरि आउला जस्तो गर्यो
0: पक्कै पनि
2: सर्वप्रथम त हजुरलाई मैले मिठो सम्झना गरेँ हाम्रो राजेन्द्र श्रेष्ठ पनि हुनुहुन्छ उहाँको लागि अनि हाम्रो अरुण घिमिरेजी हुनुहुन्छ अनि हाम्रो अम्बिका बहिनी हुनुहुन्छ लगायत हजुरको विजय फिल्ममा कार्यरत जति पनि तपाईँहरू आर्मीहरू सबैलाई मेरो तर एउटा मिठो सम्झना साथै मिठो नमस्कार पनि छ अनि मेरो साथीहरू भन्नुपर्दा सिङ्गारी काजीराम नेवानी मोती मगर आशिष नयन मुना राई लिम्बू सुमी लिम्बू विमल लयन्तु प्रकाश गुरुङ मुरारी बेरला रत्नबाबु थापा चन्द्र बस्नेत गगनतिर भूमिकान्त मुना मङ्गला मुख्य सृजना मुख्य इलामको चिया बगान भन्दै म हजुरको सबैबाट बिदा हुन्छु श्री नयाँजी नमस्कार है त
0: हजुर नमस्कार बाई बाई ओम मणि सापकोटाजी आउनुभएको थियो उहाँसँग पनि हामी छोटो मिठो कुराकानी गरिसकेका छौँ यतिखेर भने हामी धेरैजना साथीहरूले सन्देशहरू पनि पठाउनु भएको छ सन्देश पनि लिनुपर्छ है एक दुईवटा सायमा राईजी लेख्नुहुन्छ हेलो गुड इभिनिङ सिस्टर फ्रम खोटाङ भन्नुभएको छ पक्कै पनि मि सायमा राई अपकमिङ सङ डेडिकेटेड टु सहयात्री सरु एल्सन एलिना एक्सन विराज राई आशिष नयन बस्नेत रियाम रुबी बान्तवा नम्रता राई पूर्ण बहादुर थुलुङ कुमार प्रजा अर्मिका राई सागर पुमा शेखर प्रसाद श्रेष्ठ मिस यु अल भन्नुभएको छ पक्कै पनि सबैजनालाई सम्झिनु भएको छ सायमाजी धेरै धेरै धन्यवाद छ सौरभ केसीजी लेख्नुहुन्छ हेलो सिस गुड इभिनिङ म बागसुर नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु मेरो घरमा हुनुहुने श्रीमती छोरालाई सम्झन चाहन्छु भन्नुभएको छ पक्कै पनि हाम्रो तर्फबाट पनि मिठो सम्झना छ सौरभजीलाई धकाल धर्मराजजी लेख्नुहुन्छ नमस्ते म दुबईबाट कार्यक्रम सुन्दैछु सबै सबैमा मिठो सम्झना अनि धेरै माया छ है भन्नुभएको छ पक्कै पनि हाम्रो तर्फबाट पनि मिठो माया मनको साथी जीवन कार्कीजी लेख्नुहुन्छ हजुर पोखरेली नमस्कार सन्चै हुनुहुन्छ भन्नुभएको छ हामी एकदमै ठिक छौँ जीवनजी हजुरलाई कस्तो छ कार्यक्रम पोखराबाट मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ भन्नुभएको छ धेरै धन्यवाद छ यसरी नै माया गर्दै गरिराख्नुहोला रेडियो परिवारलाई आजको दिन शुभ रहोस् भन्नुभएको छ पक्कै पनि सम्पूर्ण साथीलाई सम्झेको छु नेपाली गीत सङ्गीतको जय हो, सबैको भलो चाहनी मान्छे, शुभरात्रि हजुर भन्नुभएको छ। पक्कै पनि हाम्रो तर्फबाट पनि जीवनजीलाई मिठो सम्झना छ। राज घले मगरजी लेख्नुहुन्छ, हेलो नमस्ते झोरले, सुन्दैछु भारतबाट घर उदयपुर भन्नुभएको छ। पक्कै पनि हाम्रो राजजी विवश कुलुङ पृथक प्यारी बुनु अमिना सुनवार रोशन फुलहाङ राई रञ्जना राई शम्भु कटुवाल सागर पुमार राई लक्ष्मी बान्तवा भाइ अर्जुन इत्रम चौधरी सुनिता कुलुङ प्याकुली गीता लिम्बू धनु गजमेर मिडिया प्रेमी निमु शेर्पा रमला साम्पाङ राई ढकाल धर्मराज रामलाल सुमन तिलक विष्ट योगेन लिम्बू तीर्थ राई लगायत सबै सबैलाई मेरो तर्फबाट मिठो सम्झना सुनाइदिनु ल भन्नुभएको छ। वाक्कै पनि हाम्रो तर्फबाट पनि राज्यलाई मिठो सम्झना छ अनि धेरै माया पनि। तपाईँहरू सन्देशहरू पठाउँदै गर्नुहोला अनि फोन डायल पनि गर्दै गर्नुहोला। हाम्रो स्टुडियोको टेलिफोन नम्बर 078-7500 लाइन भएर आउँदै गर्नुहोला। त्यतिन्जेलसम्मको लागि भने यो निकै नै मिठो भाका तपाईँहरूको लागि।

0: güzel efem, eksen et tasım lafza.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
8: हेलो, हाई, ओ साथी, तिमी कता हिँडेको?
9: हाई, म आज गयाकोट ड्रेस सपिनेको।
8: किन, के पाइन्छ र त्यहाँ?
9: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
10: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
4: सम्पर्क गैडाकोट ड्रेस अप, गैडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98 456 45 090 र 98 550 50 360।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन? छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा!
11: जाउँ न त जाउँ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
1: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान

0: तयारी गराइन्छ।
1: लौन सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
2: या जे सुके होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन क्या रे?
1: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 99 अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
2: ए हो त नि है, सही कुरा गर्यो तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
1: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
2: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
0: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
4: अहिले साँझको 6 बज्यो।

0: छोटो व्यापारिक विश्रामसँगै फेरि पनि उपस्थित भइसकेका छौँ हामी कार्यक्रम रमाइलो साँझको बसाइमा छौँ तपाईँहरूसँग मिठो कुराकानी साथसाथमा तपाईँले फेसबुक पेज मार्फत लाइभ मार्फत पठाउनुभएका मिठा मिठा सन्देशहरू हामी वाचन गर्न लागिराखेका छौँ तपाईँहरू पनि सन्देश पठाउन नभुल्नुहोला सुन्दै अनि हेर्दै हुनुहुन्छ भने सन्देशहरू पठाउँदै गर्नुहोला यतिखेर पनि हाम्रो धेरैजना साथीहरूले सन्देशहरू पठाइसक्नु भएको छ भन्दै थिएँ हाम्रो राजेन्द्रजीले कल आइसकेको छ फोन आएको छ है भन्नुभएको छ अँ पक्कै पनि हामी उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर काठमाडौँबाट हाम्रो आशिष नयनजी है अँ के छ हाम्रो आशिषजीको खबर सुनाउनुहोस् अँ पानी पर्ला पर्ला जस्तो भएको छ है ल पक्कै पनि पानी पऱ्यो भने त शीतल शीतल मौसम पनि हुन्छ है अँ के छ हाम्रो आशिषजीको खबर खाजा खाइसक्नु भएको छ होला है ल पक्कै पनि रमाइलो पनि गर्नु पर्यो हप्तामा एक दिन छुट्टी हुन्छ अनि छुट्टीको दिन त रमाइलो गर्नै पर्यो नि त है पक्कै पनि अनि आज भाका रोजिसक्नु भएको छ आशिषजी पक्कै पनि हामी पनि सुन्नेछौँ गीत मार्फत साथीहरूलाई सम्झना सक्नुहुनेछ
1: विशेषहरूलाई सम्झना गरे हाम्रो प्राविधिक मित्र एफएम इन्टायर साथी भुवन सुन्दा अनि आज जन्मदिन मनाउने विशेष हाम्रो उम्मडी सापकोटा है त्यति नवल उम्मडीजीलाई जन्मोत्सवको करोडौँ शुभकामना सबै साथीहरूको तर्फबाट पनि हाम्रो ढकाल धरौँदाज अनि एक्सन मिडिया निर्मला भट्ट बलन चन्चले कमला मुखिया सुनिलिम्पु मुना मुखिया रङ्क किना ताई सिर्जना मुखिया बैन्दिल साराई सस्ता पोखरेल अनि हाम्रो के भन्छन् प्रकाश गुरुङ काजीराम न्यौपाने मुरारी कोइराला सापकोटा उत्पला सेनै अनि चन्द्र बस्नेत गगन तेह्र थिमी रोशन थुलाङ रत्नबहादुर थापा नि निर्मला अनि सबै भूमिका राई तामाङ ओवरसिस मगल लक्ष्मी छेत्री मिस अनि रात घलेमा गर्नलाई धेरै धेरै सम्झना सबै प्रवीणमा भाइहरूलाई पनि सम्झना सबैलाई सम्झना
0: हजुर नमस्कार बाई बाई काठमाडौँ

पुगेकोदेखि आउनुभएको थियो हाम्रो आशिष नयन बस्नेतजी, उहाँसँग पनि मिठो कुराकानी गरिसकेका छौँ। कोही साथी आउनुभएको छ राजेन्द्रजी? अहँ, पक्कै पनि हाम्रो राजेन्द्रजीले साथी आइसक्नु भएको छ है भनिराख्नु भएको छ। हजुर नमस्कार। हजुर एकदमै ठिक छौँ भन्नुपर्छ। कहाँदेखि को बोल्दै हुनुहुन्छ? अहँ गैराकोटदेखि। तपाईँको शुभ नाम? तपाईँको शुभ नाम अलि सुन्न सकेन हामीले। अहँ गैराकोटबाट हाम्रो हेमप्रसाद पाण्डेजी है। अहँ के छ हाम्रो हेमप्रसादजीको खबर सुनाउनुहोस्। पानी परेको छ, मौसम शीतल शीतल भएको छ है। अहँ पक्कै पनि। अनि आज कार्यक्रममा आउनुभएको छ, गीत भने साथीले रोजिसक्नु भएको छ, साथीहरूलाई सम्झन सक्नुहुनेछ। अहँ आउनुभएको थियो हाम्रो गैँडाकोटबाट हेमप्रसाद पाण्डेजी। उहाँसँग पनि हाम्रो फोन अलि डिस्टर्बेन्स भएको थियो फोन लाइनमा, पक्कै पनि कुराकानी भने भइसकेको छ। तपाईँहरू पनि 0785014006 लाइन भएर आउन सक्नुहुनेछ। हाम्रो फेसबुक पेज मार्फत धेरैजना साथीहरूले सन्देशहरू पनि पठाइसक्नु भएको छ। तपाईँ पनि सन्देश पठाउन छुट्नु भएको छ भने सन्देश पठाउँदै गर्नुहोला। विवश कुलुङ पृथकजी लेख्नुहुन्छ, नमस्कार, म विवश कुलुङ पृथक सुनसरी धरानबाट भन्नुभएको छ। पक्कै पनि हाम्रो विवशजी, आज सबै साथीहरूमा सम्झना भन्छु, बाई बाई भन्नुभएको छ। हाम्रो तर्फबाट पनि मिठो सम्झना छ विवशजीलाई। हेमप्रसाद पाण्डेजीले लेख्नु भएको छ, भर्खरै कल पनि गर्नुभएको थियो, नाइस गुड, के छ खबर हजुरको दिदी भन्नुभएको छ। हाम्रो खबर एकदमै ठिक छ। रिता राईजी लेख्नुहुन्छ, मिस यु अल फ्रेन्ड्स भन्नुभएको छ। रिताजी हाम्रो तर्फबाट पनि हजुरलाई मिठो सम्झना। दिल्सा राईजी लेख्नुहुन्छ, हेलो सी सेवा, म दिल्सा ग्रिन सिटी इलामबाट प्यारो साथी मित्र आलेजीलाई मिठो सम्झना अनि धेरै माया भन्नुभएको छ। पक्कै पनि प्यारी मुटुहरू फुलमाया राई, एलिसा लिम्बू, सरु छेत्री, प्रतिमा स्पर्शी, विपना राई, प्यारी नानाहरू जुनिता चामलिङ राई, लक्ष्मी बान्तवा, भावना मगर, सुमी लिम्बू, प्राज्ञा गुरुङ, दादा आशिष नयन बस्नेत, विवश कुलुङ पृथक लगायत सम्पूर्ण साथीहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ। पक्कै पनि हाम्रो तर्फबाट पनि मिठो सम्झना। भावना मगरजी लेख्नुहुन्छ, मिस यु अल फ्रेन्ड्स भन्नुभएको छ। हाम्रो तर्फबाट पनि मिस यु भावनाजीलाई। भगवती पौडेलजी लेख्नुहुन्छ, नमस्कार भन्नुभएको छ। भगवतीजी हाम्रो तर्फबाट पनि नमस्कार। रमिला बान्तवा राईजी लेख्नुहुन्छ, नमस्कार, म अभागी रमिला बान्तवा खोटाङ हाल सुनसरीबाट भन्नुभएको छ। पक्कै पनि हाम्रो रमिलाजी। कल्पना राई, सोर्टी राई, एम चामलिङ, राजघले मगर, शम्भु कटुवाल, शमशेर लिम्बू, घाला विमान सुनवार, इतराम चौधरी, मनको साथी, जीवन कार्की, सहयात्री सरुसुम्बिन लिम्बू, गगन तेरथुमे कान्छा, माधव ढुङ्गेल, पूर्णबहादुर थुलुङ, चन्द्र बस्नेत लगायत सम्पूर्ण रेडियो पारखी साथीहरूमा शुभ छ पनि भन्दै बाई बाई भन्नुभएको छ। पक्कै पनि हजुरलाई पनि मिठो सन्देशको लागि धेरै धेरै धन्यवाद छ। अर्को साथी लेख्नुहुन्छ, कर्णप्रिया केसीजी लेख्नुहुन्छ, ल भै म पनि आएँ कार्यक्रमको साथमा, भारतको हिमाञ्चलबाट कर्णप्रिय केसी सङ्गीत भन्नुभएको छ। पक्कै पनि कर्णजी, के छ हजुरको खबर भन्नुभएको छ। एकदमै हाम्रो एकदमै ठिक छ, आरामै हुनुहुन्छ होला होइन भन्नुभएको छ। एकदमै घर मेरो दाङ तुलसीपुर रमाइलो कार्यक्रम मार्फत हजुर लगायत मेरो घर परिवारमा मिठो सम्झना छ है भन्नुभएको छ। पक्कै पनि हाम्रो तर्फबाट पनि कर्णजीलाई मिठो सम्झना छ। यतिखेर भने हामी एउटा भाका सुन्छौँ है राजेन्द्रजी, एउटा भाका सुन्छौँ र त्यसपछि तपाईँहरूले पठाउनुभएका सन्देशहरू वाचन गर्नलाई फेरि उपस्थित हुने नै छौँ। र तपाईँहरू 0785014006 को बाटो भएर आउँदै गर्नुहोला।

0: निकै नै मिठो भाका सँगसँगै फेरि पनि उपस्थित भइसकेका छौँ कार्यक्रम रमाइलो साँझको बसाइमा छौँ। तपाईँहरूसँग मिठो कुराकानी साथसाथमा तपाईँहरूले पठाउनुभएका मिठा सन्देशहरू वाचन गरिराखेका छौँ। यतिखेर भने हाम्रो फोन लाइनमा कोही मित्र आइसक्नु भएको छ। हजुर नमस्कार।
1: नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? मोरङबाट हाम्रो रत्नबहादुर थापाजी है। पक्कै पनि मोरङतिरको खबर सुनाउनुहोस्।
1: मोरङतिरको खबर यस्तै छ हजुर, ढाक्का ढुसा गर्ने, पानी पर्ने, यस्तै छ।
0: पक्कै पनि। अनि के छ त नि हाम्रो रत्नबहादुरजीको खबर, अरू खबर सुनाउनुहोस्।
1: मेरो खबर ठिकै छ भन्नुपर्छ हजुर, अलिकति मकै भाँच्न व्यस्त व्यस्तै छौँ भन्नुपर्छ।
0: ओहो, मकै भाँच्ने बेला भइसक्यो
1: हाम्रो।
0: ए भनेपछि अलि छिटो हुँदो रहेछ कि क्या हो तपाईँको घरकोतिर है?
1: हजुर, मकै भातमा अलिक धमाधम पनि छ, अनि पानी छ, अनि अप्ठ्यारो छ,
0: त्यही त। अनि पानी पनि यो हुन्छ नि, चाहिएको बेलामा नपर्ने है, नचाहिएको बेलामा परेको परे, गाह्रो छ प्रकृतिसँग चल्न भने। अनि आज कार्यक्रममा आउनु भएको छ, गीत रोज्नु भयो कि हामी यतैबाट बजाउने हो? पक्कै पनि राजेन्द्रजीले बजाउनु हुनेछ, साथीहरूलाई सम्झन सक्नुहुनेछ।
1: हुन्छ, सर्वप्रथम त्यति मिठो भइसक्यो भने हजुर लगायत हाम्रो बिजिएफएम हो नेट, हाम्रो टेक्निसियन लगायत अब बन्ने गीत सुनेर होला भनेर दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो बेन जुनु दिवानी तिगेला, अनि आदरणीय दाई रामकुमार थापा दुवैजनालाई तपाईँको अग्रिम शुभकामना। केही साथीहरूलाई शुभकामना सन्देश राख्नुपर्दा हाम्रो मनको साथी जीवन साथी जगतपुर थुप्रे, अनि मिडिया कर्मी निर्मला भनिन्छ, अलि कमला भलिम लिम्बु, अनि सुमी लिम्बु, अनि नवीन दिल्सा राई ट्रेगोली गीता लिम्बु, कमला मुकेश दुईजना मुख्य मुना मुख्य हुनुहुन्छ, अनि हाम्रो ढकसाल धर्मराज राज भलेन्द्रगर घायलहरू लक्ष्मीवार शुक्र राजी हजार मान राई, अनि हाम्रो सानो दिन सरस्वतीकृष्ट, अनि हाम्रो आशिष नान बस्ने भूमिका राई तामाङ कुरुले राई सरस्वत, अनि रसन्त गोलाङ राई
0: हजुर नमस्कार। बाई बाई। मोरङदेखि आउनु भएको थियो हाम्रो रत्नबहादुर थापाजी, उहाँसँग पनि कुराकानी गरिसकेका छौँ। अब पनि हामी साथीहरूको सन्देशतर्फ नै लाग्छौँ। राजकालीकोटेजी लेख्नुहुन्छ, हाई सिज गुड इभिनिङ मि झापाली हिरो राजकालीकोटे बिरतामर झापा जस्ट नाउ युएई, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड्सलाई भन्नुभएको छ। धेरै धन्यवाद छ राज्य मिठो सन्देशको लागि। लक्ष्मी बान्तवाजी लेख्नुहुन्छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, हाम्रो तर्फबाट पनि मिठो सम्झना। पूर्वेली आकाश राईजी लेख्नुहुन्छ, हेलो हजुर नमस्ते विथ मी पूर्वेली आकाश राई फ्रम थरान राइट नाउ मलेसिया भन्नुभएको छ। पक्कै पनि। अपकमिङ सङ डेडिकेटेड टु भूमिका राई, कमला मुखिया, आशिष नयन बस्नेत, निमा शेर्पा, रोमन मुक्तान तामाङ, धकाल धर्मराज, पूजा युङहाङ लगायत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। धेरै धन्यवाद छ। सग्नु राईजी लेख्नुहुन्छ, हाई सिस गुड इभिनिङ, म सुन्दैछु युएईबाट, हेमन्त शिल्पा राई भन्नुभएको छ। पक्कै पनि। मिस यु, गुड नाइट अल फ्रेन्ड्स, गुड नाइट भन्नुभएको छ। पक्कै पनि, हाम्रो तर्फबाट पनि सग्नुजीलाई मिठो सम्झना अनि धेरै माया। नमस्ते हजुर, सुन्दैछु इटहरी 10 म इत्रम चौधरी, साथी सम्झनु पर्दा गगन तेह्रथुमी, दिनेश चौधरी, एलिसा लिम्बु, सुमनिमा चौधरी, कला लिम्बु, फुलमाया राई, मनको कान्छी कुलुङ, अभागी रमिला बान्तवा लगायत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। हजुरलाई पनि धेरै धन्यवाद छ इत्रम चौधरीजी, यो निकै नै मिठो सन्देशको लागि। तपाईँहरूसँग कुराकानी गर्दा गर्दै अनि तपाईँहरूले नै माया गरेर पठाउनुभएका सन्देशहरू वाचन गर्दा गर्दै आजको लागि भने कार्यक्रमको निर्धारित समय पनि सकिनै आँटेको छ, अब पनि बिदा लिनुपर्छ है भन्नुभएको छ हाम्रो राजेन्द्रजीले। अब पनि हामी बिदा लिने बेला भइसकेको छ. आज जस पनि साथीहरूले फोन गर्नुभयो, सन्देशहरू पठाउनु भयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ. विशेष गरी आज हाम्रो ओममणि सापकोटाजीको छिटाउनै नहुने जन्मदिन परेको रहेछ. हामीलाई कि भर्खरै मात्र जानकारी रह्यो, त्यसैले हाम्रो ओममणिजीलाई जन्मदिनको धेरै धेरै शुभकामना, उत्तरोत्तर प्रगतिको कामना छ हाम्रो होल टिमको तर्फबाट. हामीलाई सधैँभरि यसरी नै माया गर्नुहोला है, र कार्यक्रममा आउँदै गर्नुहोला भन्दै आजको बसाइमा फोन लागेन निराश नहुनुहोला, भोलिको बसाइमा तपाईँको फोन पक्कै पनि लाग्ने नै छ भन्दै प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धेरै धेरै धन्यवाद भन्दै म पनि बिदा हुन चाहन्छु. नमस्कार.

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82693 98570 82693।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला कान्त सिन्हा पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।
6: कक्षा 11 भर्ना खुल्यो, शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गते सम्म भर्ना गर्नु हुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व, फोन 0785022552, मोबाइल 98550 63597।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो, जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर।
10: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
12: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्न हुन हार्दिक अनुरोध गर्दछौं। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।

0: 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा फर्मिला लामिछानेको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको छैटौँ साधारण सभा सम्पन्न। गण्डकी अस्पतालको आकस्मिक विभागलाई ह्विलचेयर वितरण। गैडाकोटमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर 85 जनाद्वारा स्वास्थ्य परीक्षण। र नारायणगढ मुगलिन सडक खण्डमा तीव्र गतिमा सवारी साधन चलाउने चालक कारवाहीमा चितवनका फ्रहरी प्रमुख गोविन्द फुरीको सरुवा। क्रिकेट त्रिवी क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप लिग 2 अमेरिकामाथि नेपालको विजय।
1: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
2: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
0: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
3: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 4, मोबाइल 98612-20437।
0: माध्यमिक शिक्षा परीक्षा एसीमा 4 GPA ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई गैंडाकोट इङ्ग्लिस स्कुलले नगदसहित सम्मान गरेको छ। विद्यालयबाट 4 GPA ल्याई उत्तीर्ण हुने विद्यार्थी तेजस्वी पन्तलाई गैंडाकोट नगरपालिका नगर शिक्षा अधिकारी खिमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइराला तथा विद्यालयका प्रधानाध्यापक हिरालाल अर्यालले रु 1,00,000 नगदसहित सम्मान गर्नुभएको हो। आज भएको नगद पुरस्कार हस्तान्तरण तथा सम्मान कार्यक्रममा नगर शिक्षा अधिकारी आचार्यले विद्यालय तहको पाठ्यक्रमले धेरै जीपी ल्याउन मद्दत गरेको भए पनि नम्रता, अनुशासन र सामाजिक मूल्य र मान्यतामा विद्यार्थी कमजोर रहेको बताउनु भएको छ। जीपी मात्रै सबै कुरा नभएको भन्दै आचार्यले गुणस्तरीय शिक्षा प्राप्त गर्ने प्रक्रियामा विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकले जोड दिनुपर्ने बताउनु भएको छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिरालाल अर्याली विद्यालयको पछिल्लो 5 वर्ष शैक्षिक गतिविधिको समीक्षा गर्दै विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनु भएको छ। उहाँले आफ्नो विद्यालयबाट एससी उत्तीर्ण विद्यार्थीहरूको औसत जीपीए 3.45 रहेको भन्दै सबैभन्दा बढी औसत जीपीए अङ्ग्रेजीमा 3.80 रहेको जानकारी दिनुभएको छ। विद्यार्थीले उच्च जीपीएस सहित एससी उत्तीर्ण गरेको भन्दै आगामी वर्षहरूमा यसलाई निरन्तरता दिन सक्नुपर्नेमा प्रधानाध्यापक अर्यालले जोड दिनुभएको छ। उक्त कार्यक्रममा जीपीए 4 ल्याउने विद्यार्थी तेजस्वी पन्तले आफ्नो नियमित पढाइसँगै शिक्षक र अभिभावकको सहकार्यले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनु भएको छ। अध्ययनका क्रममा पाठ घोकेर भन्दा पनि विषयवस्तुलाई राम्रोसँग बुझेर पढ्न सकेमा उत्कृष्ट नतिजा प्राप्त गर्न सकिने पन्तले बताउनु भएको छ। विद्यार्थी पन्तका पिता कृष्णप्रसाद पन्तले छोरीको सफलतामा परिवारका सबैजनाको मेहनत रहेको बताउनु भएको छ। छोरीलाई पढाइको दबाब दिन भन्दा नबुझेको विषयमा सहजीकरण गर्दै पढ्न सहयोग गर्दा यो नतिजा प्राप्त भएको उहाँले बताउनु भएको छ। 2082 एससीको नतिजा अनुसार जिल्लाबाट 19 विद्यार्थीले 4 GPA प्राप्त गरेका छन्। प्राविधिक सहित सामुदायिक र संस्थागत गरी जिल्लाका 143 विद्यालयबाट 5,697 विद्यार्थी एससीमा सहभागी भएकामा 4,130 उत्तीर्ण भएका छन्। एससी नतिजामा जिल्लाबाट 72.49% विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा सौन इकाइ नौलपुरले जनाएको छ। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको छैटौं साधारण सभा शनिबार गैंडाकोट चार स्थित श्री सिद्धिविनायक गणेश पञ्चायन मन्दिरमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तेजप्रसाद घिमिरेले संस्था विधिसम्म ढंगले अघि बढ़िरहेको भन्दै आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढ़ेको देख्न पाउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले ज्येष्ठ नागरिकहरू समाजका धरोहर भएकाले सबैले सम्मान गर्नुपर्ने बताउँदै ओडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। कार्यक्रममा गैंडाकोट नगर प्रतिष्ठानका कुलपति तथा वरिष्ठ साहित्यकार चुडामणि बन्धु रेग्मीले ज्येष्ठ नागरिकहरूले समाजलाई दिने र लिने दुवै संस्कार विकास गर्न सके समाजका लागि सकारात्मक सन्देश जाने धारणा राख्नुभएको छ। त्यस्तै केन्द्रीय सल्लाहकार ईश्वरीनाथ रिमाल, गोविन्दराज विनोदी, वेदप्रसाद गौडेल, टोलनाथ घिमिरे, गोविन्दराज कोइराला, संस्थाका निवर्तमान अध्यक्ष नारायण प्रसाद तिवारी, रेशमलाल पौडेल, नारायण प्रसाद पण्डित तथा मुक्तिनाथ न्यौपानी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। संस्थाका अध्यक्ष दिल्ली प्रसाद सिक्तेलले ज्येष्ठ नागरिकहरू अनुभवका भण्डार भएको उल्लेख गर्दै उनीहरूका जीवन भोकाईबाट नयाँ पुस्ताले शिक्षा, प्रेरणा र सकारात्मक सन्देश प्राप्त गर्न सक्ने बताउनु भएको छ। कार्यक्रममा संस्थाका सचिव भूमेश्वर शर्माले प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। उहाँले प्रतिष्ठान विशुद्ध सेवामूलक संस्था भएकाले सबैको माया, सद्भाव र सहयोग आवश्यक रहेको बताउनु भएको छ। त्यसै गरी कोषाध्यक्ष युवराज रिमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको हालसम्मको नगद तथा बैंक मौजदात 6,93,443 रुपियाँ रहेको जानकारी दिनुभएको छ। उहाँले नगरपालिका ओडा कार्यालय, उद्योग वाणिज्य संघ, सामुदायिक वन, विभिन्न संघ संस्था तथा व्यक्तित्वहरूबाट प्राप्त सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभएको छ। कार्यक्रममा संस्थालाई जग्गा दान गर्नुहुने निर्मला भट्टराईलाई सम्मान समेत गरिएको थियो। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालका उपाध्यक्ष डीआर पोखरेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण सचिव भूमेश्वर शर्माले गर्नुभएको थियो। शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर सामाजिक योगदान पुर्याउँदै आएको हेर्स नेपालको 33 स्थापना दिवसको अवसरमा संस्थाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालको आकस्मिक विभागलाई 5 स्थान हुलचेयर हस्तान्तरण गरेको छ। अस्पताल परिसरमा आयोजित कार्यक्रममा हेड्स नेपाल कास्कीका अध्यक्ष हरिबहादुर भट्टराईले अस्पतालका इमर्जेन्सी विभाग तथा जनरत ओपिडी प्रमुख प्राध्यापक डाक्टर नारायण परसिंह गुरुङलाई हुलचेयर हस्तान्तरण गर्नुभयो। आकस्मिक उपचारका लागि आउने बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले हुलचेयर सहयोग गरिएको अध्यक्ष भट्टराईको भनाइ छ। गैंडाकोटमा महिलाहरूका लागि निशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। कालिका महिला सञ्चारको आयोजनामा तथा गैंडाकोट नगरपालिका ओडा नम्बर 8 को सहयोगमा शनिबार गैंडाकोट 8 स्थित आधारभूत स्वास्थ्य इकाइमा पाठेघरको मुखको क्यान्सर जाँच, स्तन परीक्षण तथा आङ खस्ने समस्या सम्बन्धी निशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरिएको हो। शिविरमा 85 जना महिलाहरूले आफ्ना समस्याका आधारमा स्वास्थ्य परीक्षण गराएका छन्। कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका ओडा नम्बर 8 का ओडा अध्यक्ष प्रेमप्रसाद सापकोटाले महिलाहरूमा देखिने यस्ता समस्या लुकाउने वा लाज मान्ने प्रविधि अझै रहेको उल्लेख गर्दै आफ्नै स्थानमा ल्याइएको सुविधाको सदुपयोग गर्न आग्रह गर्नुभयो। उहाँले शिविर र अस्पतालसम्म पुग्न नसक्ने वृद्ध, विपन्न तथा सीमान्तकृत महिलाहरूलाई विशेष राहत पुग्ने बताउनुभयो। साथै निर्धक्क भएर चिकित्सकसँग आफ्ना समस्या राखी परीक्षण गराउन समेत आग्रह गर्नुभयो। कालिका महिला सञ्चारकी अध्यक्ष नर्मदा शर्माले पछिल्लो समय महिलाहरूमा पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्या बढ्दो क्रममा रहेको भन्दै समयमै परीक्षण गराउनु आवश्यक रहेको बताउनुभयो। उहाँले कतिपय महिलाहरूलाई यस्ता रोग तथा परीक्षणबारे पर्याप्त जानकारी नभएको र कतिले लाजका कारण परीक्षण नगराउने गरेको उल्लेख गर्दै जनचेतना अभिवृद्धिका लागि पनि शिविर आयोजना गरेको जानकारी दिनुभयो। चितवन जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआईभी एड्स संक्रमितको संख्या 1260 पुगेको छ। गत 5 महिना अर्थात् सन् 2026 मात्र 39 जना संक्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभएको छ। संक्रमितले पहिचान लुकाउँदा एचआईभी हुनेको संख्या वृद्धि हुने जोखिम बढेको र निर्दोष व्यक्ति संक्रमित हुने गरेको डाक्टर पौडेलले बताउनु भएको छ। जिल्लामा रहेका संक्रमित मध्ये 616 जना पुरुष, 598 जना महिला, 28 जना बालबालिका र 18 जना तेस्रो लिङ्गी रहेका छन्। अस्पतालमा उपचार र औषधिका लागि आउने बिरामी मध्ये चितवनका 868 जना, नलफ्रासीका 267 जना, मकवानपुरका 25 जना, तनहुँका 33 जना, गोर्खाका 30 जना र तराई भेगका 37 जना रहेको डाक्टर पौडेलले जानकारी दिनुभएको छ। मुगलिन पोखरा सडक खण्ड अन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको फुलको भौतिक प्रगति 84% पुगेको छ। व्यास नगरपालिका 4 र 5 माथि नदीमाथि निर्माण भइरहेको फुलको आर्थिक तर्फ 81.2% प्रगति भएको हो। उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले फुल निर्माण तीव्र गतिमा भइरहेको जनाउँदै हाल दुबी तर्फको फाउन्डेसनको काम सकिएर आर्के डिजाइन निर्माण भइरहेको बताउनु भएको छ। उहाँका अनुसार 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त फुलको काम सुरु गरिएकामा गत भदौ 21 गते ठेक्काको म्याद सकिएपछि आगामी असार 19 गतेसम्म म्याद थप भएको छ। नारायणघाट बुटोल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको भौतिक प्रगति 91.34% पुगेको छ। आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हालसम्म पूर्वी खण्डमा 91.34% भौतिक प्रगति हासिल भएको हो। आयोजनाको चौथो पटक थप गरिएको म्याद सकिन लाग्दा निर्माणको कार्यमा समेत प्रगति देखिएको छ। चौथो पटक थप गरिएको म्याद आगामी साउन 7 गते समाप्त हुँदैछ। नारायणघाट बुटोल सडक विस्तार आयोजनाको काम 2075 माघ 24 गते सम्झौता भएर अगाडि बढेको थियो। सूचना अधिकारी खनालका अनुसार माटो कटान तथा भरानको काम पूर्ण रूपमा सम्पन्न भइसकेको छ। त्यसै गरी निर्माण गर्नुपर्ने कल्भर्टहरूको काम पनि 100% सकिएको छ। पुल निर्माणतर्फ 96%, विभिन्न संरचना निर्माणतर्फ 88%, पेभमेन्ट तर्फ 94% तथा सडक सुरक्षा सम्बन्धी काम 39% सम्पन्न भएको छ। पूर्वी खण्डको 65 किलोमिटर सडकमा अहिले सम्पूर्ण भागमा कालोपत्र तथा ढलान सडक मार्फत सहज यात्रा गर्न सकिने अवस्था बनेको सूचना अधिकारी खनालले बताउनु भएको छ। विशेष गरी दाउन्ने क्षेत्रमा पनि ढलान सडकबाट सवारी सञ्चालन भएकाले वर्षा हुँदा हुने सवारी जामको समस्या समेत हटेको उहाँको भनाइ छ। तीव्र गतिमा सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कारवाही गर्न थालेको छ। दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले नारायणघाट मुक्लिन सडक खण्डमा रिडार स्प्रेड गर्न प्रयोग गर्न थालेको छ। जोखिमपूर्ण मानेको रामनगर जुगेडी क्षेत्रको जंगल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको छ। अधिकांश सडक दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएको आधुनिक प्रविधिको प्रयोग बढाइएको कार्यालय प्रमुख दिल्ली नारायण पाण्डेले बताउनु भएको छ। बर्खायामसँगै सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारी साधन चलाउने 60 भन्दा बढी सवारी साधनका चालकलाई कारवाही गरिएको प्रमुख पाण्डेले जानकारी दिनुभएको छ। प्रदेशका 10 जिल्लाका बढी दुर्घटना हुने सडक खण्डहरूमा पनि क्रमशः नियमित रूपमा पनि जाँच गरिने उहाँले बताउनु भएको छ। नेपाल प्रहरीले देशभर ठूलो संख्यामा प्रहरी अधिकृतहरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक गरेको सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द फुरेको नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखामा सरुवा गरिएको छ। उहाँको स्थानमा राष्ट्रिय प्रहरी परिषद प्रतिष्ठान तालिम शाखामा कार्यरत एसपी रामेश्वर पौडेल चितवन आउने हुनुभएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत डिएसपी रविन्द्र खनालको पनि सरुवा भएको छ। उहाँको ठाउँमा डिएसपी चन्द्रभूषण यादव आउने हुनुभएको छ। प्रहरी प्रधान कार्यालयले एकै दिन 149 जना डिएसपी र 46 जना एसपीको सरुवा गरेको जनाएको छ। प्रहरी संगठनभित्र नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत सरुवा गरिएको बताइएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
4: तेलको जर्किन बोक्दै कता हो दिदी?
5: सञ्जीवनी तेल मिल।
4: किन नि सञ्जीवनी तेल मिल नै?
5: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
4: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
2: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9840027445।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
5: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ हेर न, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9840183565। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। चितवनको माडी नगरपालिका 5 बसन्तपुर स्थित पिसल्यान्ड इङ्ग्लिस स्कुलमा एक शिक्षकले विद्यार्थीलाई पाइपले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। विद्यालयमा कक्षा 8 अध्ययनरत 14 दिपसन लम्सारलाई विज्ञान विषयका शिक्षक विश्व अवतार घलेले निलदाम हुने गरी कुटपिट गरेको पीडित परिवारले जनाएको छ। कुटपिटबाट घाइते भएका दिपसनको बगौडा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। पीडित परिवारका अनुसार शुक्रबार अन्तिम पिरियड सुरु हुनु अघि दिपसन आफ्ना 2 साथीहरूसँग कक्षा बाहिर गएका थिए। उनीहरू फर्किएर कक्षामा प्रवेश गर्दा शिक्षक घले आइसकेका थिए। आफू आउँदा विद्यार्थी बाहिर रहेको भन्दै शिक्षकले तीनैजना विद्यार्थीलाई पाइपले कुटपिट गरेको परिवारको आरोप छ। पीडितकी आमा पद्मा कुमारी लम्सालले छोराको शरीरमा निलदाम र चोट देखिएपछि विद्यालय प्रशासनलाई जानकारी गराउँदा व्यवस्था गरिएको गुनासो छ। त्यसपछि परिवारले इलाका प्रहरी कार्यालय माडीमा उजुरी दर्ता गराएको जनाएको छ। इलाका प्रहरी कार्यालय माडीका वरिष्ठ प्रहरी नायब निरीक्षक नारायण जोशीले घटनाबारे उजुरी प्राप्त भएको पुष्टि गर्दै दुवै पक्षलाई बोलाएर आवश्यक कानुनी अनुसन्धान प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको छ। बागलुङको बडीगाउँ गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने फ्रिजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास भएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको हो। नमुना फ्रिजनका रूपमा 3 अघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको जनाएको छ। परियोजना अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चुलो बालेर खाना पकाउन सकिने देखिएको छ। सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्य सहित संघीय मन्त्रालयहरूको संख्या घटाएको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित कुल 18 मन्त्रालय मात्रै कायम गरिएको छ। वैशाख 30 गति बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको नयाँ कार्यभिजन तयार गरेको हो। नयाँ संरचना अनुसार प्रधानमन्त्री कार्यालय सहित 9 मन्त्रालय यथावत राखिएका छन् भने समान प्रकृतिका मन्त्रालयलाई गाभेर 8 मन्त्रालय कायम गरिएको छ। साथै शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधिको क्षेत्र अलग गर्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिएको छ। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी लगायत प्रदेशहरूमा पानी परिरहेको छ। त्यस्तै आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेशका साथै बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन वा चट्याङ सहित मध्यम सम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। आइसिसी विश्वकप लिग दुई अन्तर्गत नेपालले जित निकालेको छ। त्रिवीर क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले अमेरिकालाई 9 विकेटले हराएको हो। अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर फुरा गर्यो। त्यसअघि त्रिवीर क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिका 43 ओभर 3 बलमा 195 रनमा समेटेको थियो। नेपालले अब आफ्नो तेस्रो खेल सोमबार स्कटल्याण्डसँग खेल्नेछ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको 6 औं साधारण सभा सम्पन्न। जीएसद्वारा एससीमा 4 GPA ल्याउने पन्तलाई 1,00,000 पुरस्कार। गण्डकी अस्पतालको आकस्मिक विभागलाई ह्विलचेयर हस्तान्तरण। गैडाकोटमा महिलाका लागि निशुल्क स्वास्थ्य शिविर 85 जनाद्वारा स्वास्थ्य परीक्षण। र नारायणघाट मुगलिन सडक खण्डमा तीव्र गतिमा सवारी साधन चलाउने चालक कारवाहीमा चितवनका प्रहरी प्रमुख गोविन्द पुरीको सरुवा। क्रिकेट त्रिवी क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप लिग दुईमा अमेरिकामाथि नेपालको जित। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। प्रमिला लामिसाने बिदा हुन्छु। नमस्कार।
8: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
5: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
8: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
7: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98555 54692 र 98555 54968।
9: अब सुन्नुहोस् पूरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
9: मद्यपान र धूम्रपान सेवन नगरौँ।
10: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
12: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालू आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
1: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने।
3: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौं। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
4: भन्ने होइन त अब 2000 मै जापानीज भाषा।
5: 2000 मै जापानीज भाषा कहाँ?
4: हजुर, एम्स एब्रोड एजुकेशन मा अब 2000 मै जापानीज भाषा।
5: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन, IELTS, PTE, SAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
4: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्यूजील्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0656-38-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078-50-12-94, मोबाइल 98029-33-8094।
6: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौँ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: जय हनुमान ज्ञान गुण सागर।
13: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
13: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
14: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
15: वन अपराध नियन्त्रण सम्बन्धी सूचना। वन फाड्ने, वन क्षेत्रको जग्गा जोत्ने, खन्ने, खनिज उत्खनन गर्ने, आवास गर्ने, सडक तथा अन्य पूर्वाधार बनाउने, घर छाप्रो बनाउने, व्यवसाय सञ्चालन गर्ने जस्ता कार्य वन अतिक्रमण हो।
16: यस्तै बिना इजाजत राष्ट्रिय वन, निजी वन, आबादी समेतको वन पैदावार कटान, संकलन र ओसार पसार गर्ने सबै कार्य वन अपराध हुन्।
15: वन अतिक्रमण तथा बिना इजाजत वन पैदावार कटान, संकलन र ओसार पसार गराउनेलाई वन एन 2076 को दफा 50 बमोजिम बरामद काठको बिगो जफत गरी अधिकतम 5 वर्षसम्म कैद वा 2,00,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ।
16: साथै 50,000 भन्दा बढी मूल्य पर्ने भोजबाहक जस्तै ट्र्याक्टर लगायतका अन्य सवारी साधनमा बिना इजाजत वन पैदावार ओसार पसार गरे गराएमा सो भोजबाहक तथा सवारी साधन समेत जफत हुनेछ।
15: यसका अलावा वन पैदावारमा आधारित उद्योगले प्रचलित कानून विपरीत वन पैदावार राखेमा थप 2,00,000 रुपियाँ जरिवाना हुनेछ।
16: तसर्थ वन ऐन 2076 को बर्खी लाभ हुने कार्यहरू नगर्न, नगराउनु हुन सरकारवाला सबैमा हार्दिक अनुरोध छ।
15: गण्डकी प्रदेश सरकार, पोखरा, नेपाल।
17: सर, एउटा प्रश्न सोधौँ है।
18: सोध न
17: सर। यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
18: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
17: हस्, धन्यवाद सर।
19: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जति सुन्यो सुनाउ झैलाई रानी।
1: नमस्कार, म बुद्धिराम शर्मा, तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।

0: विजय एफएम 101.2 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैराकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने एकै 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गए त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
6: लौ न सुन्तली दिदी वन त आगोले सखापै पार्न आँट्यो के गर्ने होला भन्या
7: या जे सुकै होस् हामीलाई मात्र के को चिन्ता भन्या हाम्रो घरमा लागे होइन के अरे
6: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी अनि हाम्रा गाई बस्तुले खाने घाँस पात हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि यो कुरो बुझ्नुहोस् न
7: ए हो त नि है सही कुरा गर्यौ तिमीले मैले त यतातिर सोच्दै नसोचे कि
6: वन जङ्गल त हामीलाई मात्र होइन हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको ए सुन्तली दिदी कुरै नसुनी किन उठ्या
7: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि हिँड तिमी पनि
8: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी
9: हेलो हाय ओ साथी तिमी कता हिडेको
10: हाय म आज गैंडाकोट ड्रेस पहिनेको
9: किन के पाइन्छ र त्यहाँ
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
11: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा
0: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855505360
12: कक्षा 11 भर्ना खुल्यो शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा सोसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त ज्योतिष व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नौलपरासी बर्दघाट सुस्ता पूर्व फोन 0785022 मोबाइल 9855563597
13: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
14: छ नि
13: जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
14: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
13: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
15: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
16: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
13: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
17: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
18: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
17: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
18: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
17: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
18: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
16: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
19: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
16: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
20: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
21: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
22: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0656 98 833 र 598 834।

0: भूकम्पको काम तीव्र, मन्त्रालयको नाम परिवर्तन प्रक्रिया सुरु। जाजरकोट भूकम्पपछि पुननिर्माण सुस्त हुँदा हजारौं परिवार अझै अस्थायी टहरामै।
1: त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
0: मध्य पहाडी राजमार्गको चोर जहारी खण्ड 20 दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न सकिने। वैदेशिक अध्ययनका नाममा ठगी बढ्दै, विद्यार्थीलाई सतर्क रहन आग्रह।
2: जथाभावी खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, अहिले यसलाई शिक्षा अथवा कुन ठाउँ दर्ता हुनुपर्ने तिनीहरू, त्यसबाट अथोरिटी लिएका छन् कि छैनन् होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो।
0: र नेपालले अमेरिकालाई 9 विकेटले हराउँदै लिग 2 मा शानदार जित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: सरकारको बेरुजु हरेक वर्ष बढ्दै जानु वित्तीय अनुशासन कमजोर बन्दै गएको स्पष्ट संकेत हो। हिजो सार्वजनिक भएको महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कले सरकारको बेरुजु करिब 3% बढेको देखाएको छ। यसले सरकारको खर्च प्रणालीमा पारदर्शिता र उत्तरदायित्व अझै सुदृढ हुन नसकेको देखाउँछ। यस्तो प्रवृत्तिले विकास बजेटको प्रभावकारिता घटाउँदै नागरिकको विश्वासमा समेत गम्भीर असर पार्छ। त्यसैले सरकारले बेरुजु घटाउँदै खर्च पारदर्शिता र सुशासनका लागि ठोस पहल गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
4: पछिल्लो 1 महिनामा तरकारी तथा फलफुलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार वैशाख 2 गतेको तुलनामा जेठ 2 गतेसम्मको औसत मूल्य विश्लेषण गर्दा विशेष गरी गोलभेडा, हरियो सागसब्जी र केही फलफुलको मूल्य अत्याधिक रूपमा बढेको पाइएको हो। सबैभन्दा धेरै सानो गोलभेडाको मूल्य 142% भन्दा बढीले बढेको छ भने भारतीय सानो गोलभेडाको मूल्य 126% महँगिएको छ। यस्तै ठूलो गोलभेडाको मूल्य पनि करिब 19% बढेको छ। गाजर, लौका, हरियो प्याज, घिउ सिमी र अदुवामा समेत 50% भन्दा बढी मूल्य वृद्धि भएको छ। हरियो प्याज 51% र अदुवा करिब 88% महँगिँदा उपभोक्तामा थप भार परेको छ। फलफुलतर्फ अनार, अङ्गुर र भुइँ कटहरको मूल्य उल्लेख्य रूपमा बढेको छ। अनार 23% र अङ्गुर करिब 25% महँगिएको छ। तरकारी तथा फलफुलको मूल्य बढ्नुको कारण बारे बताउँदै समितिका अधिकारी विनय श्रेष्ठले CIN-सँग भन्नुभयो,
5: उत्पादन कम छ, बजार आगमन कम छ, तराईतिरको गोलभेडा आउन कम भयो। अब अहिले वरिपरि र काठमाडौँ भ्यालीकै उत्पादनले भ्याउनु पर्ने अवस्था छ। अहिले टनेलको उत्पादन पनि आइसकेको छैन, त्यसैले गर्दाखेरि चाहिँ अब माग त हाम्रो यथावत नै छ, त्यहाँ आगमन अलिकति कमजोर छ, त्यसले गर्दाखेरि चाहिँ मूल्य चाहिँ माथि गएको चाहिँ देखिन्छ। अब यो अलिकति अब यो असिना पानीको कारणले गर्दाखेरि पनि कतिपय ठाउँको चाहिँ उत्पादन र त्यहाँबाट हुने आगमन प्रभावित भएको छ। जति परिमाणमा आउनुपर्ने त्यति परिमाण आउन सकेका छैन होइन। अब अस्ति घटिसकेको तरकारीहरूको भाउ पनि अलिकति माथि गएको देखिया छ। जस्तो भन्नुहोस् सिमी, बोडी, घिरौला लगायतका अहिलेको जुन सिजनको तरकारी हो नि, अब गोलभेडा पनि त्यही भित्रमा पर्छ।
4: समितिका अनुसार केही वस्तुको मूल्य भने घटेको छ। भटमास, कोसा, भिन्डी, काँक्रो, खुर्सानी र केही सागसब्जीको मूल्य घट्दा आंशिक राहत मिलेको छ। मलमास अर्थात् अधिक मास आजदेखि सुरु भएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घन्टा 36 मिनटमा आउने अधिक मास आजदेखि सुरु भएको हो। आगामी असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर वर्षमा चन्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न मलमास वा अधिक मास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वस्तुवेद शिवप्रसाद पोखरेलले बताउनुभयो। जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुननिर्माणले अझै गति लिन सकेको छैन। भूकम्प गएको करिब 4 वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प पीडित अझै घरविहीन अवस्थामै छन्। 2079 कार्तिक 17 गते राति जाजरकोटको रामीटाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुननिर्माण कार्य सुरु भए पनि अधिकांश स्थानमा पुननिर्माण सुरु भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढी निजी घर अझै पुननिर्माण हुन बाँकी नै छन्। विस्तृत क्षतिको आकलन प्राधिकरण प्राविधिक मूल्याङ्कन ढिलो हुनु अनुदान विवरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पुननिर्माण कार्य सुस्त भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सिआइएनसँग बताउनुभयो।
1: जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेका छ पुननिर्माणै पनि भने, अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
6: अध्यावधि गर्न चाहिँ अलिकति ढिला भएको भन्ने खालको चाहिँ कुरा सुनिएको थियो पहिला
1: होइन। अहिले त्यो सेटल लगभग भइसक्यो। जाजरकोट केसमा चाहिँ अब तुरुन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनली हेरिसकेपछि चाहिँ त्यो तुरुन्त प्रारम्भ
6: हुन्छ। कति समय लाग्छ होला अब लगभग, यति महिना, यति दिन, यति रात भन्ने
1: होइन? अब अस्ति हामीले छलफल प्राधिकरणमा पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
4: यी घर पुननिर्माणका लागि करिब 101 अर्ब रुपियाँ भन्दा बढी लागत आवश्यक पनि अनुमान गरिएको छ। विज्ञहरूले तीन तहका सरकारबीच प्रभावकारी समन्वयको अभाव, प्राविधिक जनशक्ति कमी तथा अनुदान वितरणमा ढिलाइ मुख्य समस्या रहेको बताएका छन्। समयमै पुननिर्माण हुन नसक्दा पीडितहरूमा निराश बढ्दै गएको छ। शिक्षा क्षेत्रका विज्ञहरूले विद्यार्थीलाई कन्सल्टेन्सी छनौट गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। हिजो प्रहरीले उपत्यकाका 95 वटा शैक्षिक परामर्श केन्द्रमा छापा मार्दै 69 जनालाई पक्राउ गरेपछि वैध र अवैध कन्सल्टेन्सी छुट्याउने विषय थप चासोको केन्द्र बनेको हो। प्रहरीका अनुसार विदेश पठाइदिने नाममा ठगी भएको गुनासोको आधारमा गरिएको उक्त कारवाहीमा धेरै केन्द्रले आवश्यक मापदण्ड पूरा नगरेको, दर्ता नवीकरण नगरेको तथा बिना इजाजत सेवा सञ्चालन गरेको पाएको छ। प्रहरीका अनुसार ठगीमा नपर्न सबैभन्दा पहिले कन्सल्टेन्सी वैध रूपमा दर्ता भएको वा नियमित रूपमा नवीकरण गरिएको छ कि छैन भन्ने कुरा यकिन गर्नुपर्ने हुन्छ। शुल्क संरचना पनि कन्सल्टेन्सी विश्वसनीयता मापन गर्ने अर्को आधार हो। यसै गरी पहिले सेवा लिएका विद्यार्थीको अनुभव र सिफारिसले पनि सही निर्णय लिन सहयोग पुर्याउने सिआइएनसँग बताउँदै काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रवीण धिताल।
2: विद्यार्थी जानुभन्दा अगाडि पहिला त्यो कहाँ दर्ता छ होइन, त्यसको अनुमति इजाजत पत्र के छ भन्ने कुरा बुझेर मात्रै जानु पर्यो। जताभावी खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, अझै यसलाई शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने तिनीहरू त्यसबाट अथोरिटी लिएका छन् कि छैनन् होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो। यहाँ लेखेका छन्, बोर्ड टाँगेका छन्, गलत खालका मान्छेहरू चलाइरहेछन्, योभन्दा अगाडि कोही साथी गइरहेछ भन्ने मान्छे गइरहेछन्, उसले अनुमति लिएको छ कि छैन, कम्पनीमा दर्ता भएको छ कि छैन, शिक्षाको क्षेत्रबाट पाउनुपर्ने अथोरिटी पाएको छ कि छैन भन्ने कुरा चेक गर्नु पर्छ पहिला गर्ने। अनि अति नै धेरै ठगी भयो भन्ने कुरा नै आएपछि प्रहरीले त्यस रूपमा हेर्ने गरेको हो।
4: काठमाडौँ उपत्यकाका अपराध अनुसन्धान कार्यालयले ठगीमा परेका जो कोहीलाई सम्पर्कमा आउन आग्रह गर्दै अनुसन्धानलाई थप तीव्र बनाइएको जनाएको छ। मध्य पहाडी राजमार्ग अन्तर्गत रुकुम पश्चिमको चौरजहारी क्षेत्रमा आजदेखि 20 दिनका लागि यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको छ। सडक डिभिजन कार्यालय चौरजहारीका अनुसार सडक ढलान कामलाई प्रभावकारी र गुणस्तरीय बनाउन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो। टाटा गाउँ स्याला खोला क्षेत्रदेखि मटिलातर्फ जोड्ने सडक खण्डमा निर्माण कार्य तीव्र पार्न जेठ 2 गतेदेखि जेठ 22 गतेसम्म सडक पूर्ण रूपमा बन्द गरिने जानकारी कार्यालयले दिएको छ। सडक बन्द भएपछि यात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सिआइएनसँग कुरा गर्दै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थामीले आग्रह गर्नुभयो।
7: होइन, त्यो त गएकै छ त, डाइभर्सन दिएकै छ, र त्यो मध्य पहाडी पनि टच मात्रै छुने मात्रै बाटो हो होइन। त्यो मध्य पहाडी मैले तपाईँलाई अघि पनि भने, मध्य पहाडी बिचमा ब्रेक छ, त्यहाँनिर पुल नभएको कारणले त्यो अहिलेसम्म रन भएको पनि होइन। त्योभन्दा परपट्टि चाहिँ मध्य पहाडीमा लिङ्क रोड मात्रैमा काम भइराखेको अवस्था हो। र त्यसका निमित्त पनि यात्रुहरूको लागि चाहिँ त्यो ठाउँमा जहाँ कन्स्ट्रक्सनको काम भइरहेछ त्यहाँ डाइभर्सन रोड पनि दिएकै छ। त्यो कारणले चाहिँ यात्रुहरूलाई चाहिँ त्यस्तो प्रब्लम चाहिँ हुँदैन।
4: सरकारले प्रशासनिक सुधार, मृत्यु व्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्य सहित मन्त्रालय पुनर्संरचना पछि तिनको नाम परिवर्तन गर्ने काम सुरु गरेको छ। वैशाख 30 गते बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरे सँगै सँगै मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 18 झारिएको थियो। यस निर्णयको कार्यान्वयन स्वरूप अहिले मन्त्रालयको नाम फेर्ने, साइन बोर्ड परिवर्तन गर्ने तथा प्रशासनिक कागजात अत्यावधिक गर्ने काम तीव्र बढाइएको छ। साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीन भ्रमण सम्पन्न गरेसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण तय भएको छ। मध्यपूर्वमा द्वन्द हुँदा दुई शक्ति राष्ट्रका प्रमुखले चीनको भ्रमण गर्दा अर्थपूर्ण रूपमा हेरिएको छ। पुटिनले यही मे 19 र 20 तारिकमा चीनको भ्रमण गर्नुहुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग दुई श्रृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। आज भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर भेटाएको हो। त्यसअघि त्रिवी क्रिकेट रङ्गशाला किर्तिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो। नेपालमा भइरहेको लिग दुई एक दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल, अमेरिका र स्कन्ड्यान्ड सहभागी छन्। अङ्क तालिकामा नेपाल 26 खेलमा 20 अङ्क सहित 7 स्थानमा छ। अमेरिका 26 खेलबाट 36 अङ्क जोडेर दोस्रो स्थानमा छ।
8: सतोषी राहुल।
0: सर्लाहीमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण
9: कक्षा संख्या थप्नु पर्ने अवस्था छ, तर हामीसँग भौतिक पूर्वाधारको चाहिँ कमी देखेको सबै सरकारमा निकालेर जानकारी हुन्छ।
0: कक्षा भरि भराउ तर शिक्षक अभावको समस्या झेल्दै विद्यालय। रिपोर्टसँगै डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भर बन्ने अवसर, चर्चित गीतका स्रष्टासँगको विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: रामी, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
12: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
13: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
11: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
11: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
12: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मधेसमा आज विवाहित महिलाहरूले वर्षाइत अर्थात वट सावित्री पर्व मनाएका छन्। जेठ औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यस पर्वमा मिथिलावासीहरू वट वृक्ष अर्थात वरको रूख नजिक भेला भई सामूहिक रूपमा पूजा आराधना गर्ने गरेका छन्। नयाँ लुगा लगाएर महिलाहरूले सती सावित्रीको कथा सुन्दै र गीत गाउँदै ब्रह्मा विष्णु र महेशको पूजा गर्ने गर्छन्। पौराणिक विश्वास अनुसार सती सावित्रीले आफ्ना पति सत्यवानलाई पुनर्जीवन दिलाई अटल सौभाग्य प्राप्त गरेको स्मरणमा यो पर्व मनाइने सामुदायिक रेडियो एकताले खबर पठाएको छ। यसैबीच किरात राई समुदायले पनि आज साकेला उभौली पर्व मनाएका छन्। काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका किरात राई समुदायका राई सुनवार लिम्बु र याख्या समुदायले विभिन्न सांस्कृतिक बाजा गाजा सहित आज पर्व मनाएका हुन्। किरात समुदायमा वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंगिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने परम्परा रहेको छ।
8: प्रकृतिको पूजा किराँती समुदायको महान चाड साकेला उभौली युच्याङ याक्वा ताङनाम स्यादर पिदर 5086 को अवसरमा किराँत समाजले आज काठमाडौँका विभिन्न ठाउँमा यसरी युवा युवतीदेखि लिएर साकेला नाचको लागि सबै उत्साहित रूपमा दिनभरि नै साकेला नाचिरहनु भएको छ।
15: मेरो नाम दिलीप कुमार पुमागा राजा राई हो। होइन सर, घर चाहिँ के अरे खोटाङ चिसापानी डन्डे ढुङ्गा गाउँपालिका खुट्टा घोर्ने हो। बाली चाहिँ के अरे उठाउने काट्ने अनि खन्क्याउने अनि त्यसलाई चाहिँ फुलचित्रहरूले चढाउने यी चाहिँ क्रियाकलाप
8: एकदमै महत्त्वपूर्ण ठुलो पर्व र नयाँ वर्ष उहाँहरूको लागि नयाँ वर्ष हो।
16: विक्रम सम्वत 2083 साल हुँदैछ भने निले सम्वत 2086 भनेको 5086 साल हुँदैछ। 5086 सालदेखि अगाडि हो जोडिएर आएको किराँत सभ्यता हो। हामी
8: प्रकृतिको पूजक भएको हुनाले किराँत समुदायले बिचमा रुख राखेको हुन्छ र रुखलाई वरिपरि फन्का लाएर परम्परागत पहिरनहरूमा उहाँहरूले नाचिरहनु भएको देखिन्छ। दीपक आचार्य सिआइएन ललितपुर।
0: सर्लाहीको लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चाप बढ्दै गएको छ। सहरी क्षेत्रमा निजीको तुलनामा सरकारी तथा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढे पनि गाउँ क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा भने विद्यार्थी अभाव देखिन थालेको छ।
17: तराई मधेस क्षेत्रमा दिन प्रतिदिन जनघनत्व बढ्दै जाँदा सर्लाहीको लालबन्दी नगर क्षेत्रमा पनि बाल बालिकाको उपस्थित सामुदायिक विद्यालयमा बढिरहेको छ। बढ्दो विद्यार्थी संख्याका कारण विद्यालयहरूमा कक्षा कोठा तथा शिक्षक विद्यार्थीको अनुपातमा असन्तुलन देखिन थालेको छ। लालबन्दी सात स्थित जानकी माध्यमिक विद्यालयका प्रधान अध्यापक हिरालाल महतो,
18: जानकी माध्यमिक विद्यालयमा 28 कक्षा सञ्चालन भइरहेको छ। कक्षा संख्या थप्नु पर्ने अवस्था छ, तर हामीसँग भौतिक पूर्वाधारको चाहिँ कमी देखेको सबै सरकारबाट निकालेर जानकारी
17: भयो। विद्यालयमा विद्यार्थीको चाप धेरै छ। उपलब्ध कक्षा कोठा र शिक्षक संख्या प्राप्त नभएकाले सबै विद्यार्थीलाई भर्ना लिन सकिएको छैन। लालबन्दी 9 स्थित जनज्योति माध्यमिक विद्यालयमा हाल 42 कक्षा सञ्चालन गरी पठन पाठन भइरहेको विद्यालयले जनाएको छ। विशेष गरी सेवा क्षेत्र भन्दा बाहिरका बाल बालिकाले भर्ना पाउन मुस्किल भइरहेको बताउनुहुन्छ विद्यालयका प्रधान अध्यापक विष्णु बहादुर पोखरेल। लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा मात्र नभई निजी विद्यालयहरूमा समेत बालबालिकाको उपस्थित उल्लेख्य रूपमा बढेको छ। लालबन्दी बजार क्षेत्र अन्तर्गत वडा नम्बर 5, 6, 7, 8, 9 भित्र सामुदायिक तथा निजी गरी करिब 40 विद्यालय सञ्चालनमा छन्। पालिकामा विद्यार्थीको अनुपात अनुसार शिक्षक मिलान गर्न स्थानीय सरकारले पहल थालेको छ। शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटी।
19: लालबन्दी महानगरपालिकामा चाहिँ केही विद्यालय सुगममा छन् भने केही विद्यालय दुर्गममा पनि छन्। महानगरपालिकाका हाई वे साइड महाका विद्यालयमा विद्यार्थीको चाप अत्याधिक नै छ, शिक्षक संख्या कम हुनुभएको छ। तर त्यो शिक्षक संख्या कम भएकोलाई चाहिँ प्राथमिक तहका दरबन्दीले पनि माध्यमिक तहलाई परिपूर्ति गरेको छ, त्यसरी दरबन्दी मिलेको छ। र दुर्गमका वडाहरूमा भने विद्यार्थी संख्या कम र
17: सङ्घीय सरकारले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी उपलब्ध नगराउँदा सरकारले नै घोषणा गरे निशुल्क शिक्षा कागजमै सीमित भएको बुझाइ सरकारवालाको छ। अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था संविधानमा गरिए पनि त्यसको कार्यान्वयनको लागि विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने देखिन्छ। प्रकाश मैनाली, सिआइएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भरताको अवसर,
20: यो जिन्दगीले के गरे के गरे अनि सोनु निगमले गाउनु भएको संगीत समृद्ध बासकोटा, यो मौनी फिल्मको यो रसिलो अङ्गुर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरू लेखेँ। अब कालो चस्मा लाओ मैया भन्ने पनि मेरो हो होइन, अब त्यति अहिले जस्तो त पारिश्रमिक त पाइन्थेन, ससम्मान सहित चाहिँ खाममा राखेर गुनिन्थ्यो। के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुम मैकोट मैकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला। अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ।
0: तर असफलतामा चाँडै निराश बन्ने प्रवृत्ति बढ्दो सयौं चर्चित गीतका स्रष्टाको दृष्टिकोण सहितको विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
21: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
22: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
23: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। नेपालमा गीत लेखनको अवस्था पछिल्लो समय क्रमशः व्यावसायिक बन्दै गएको देखिन्छ। विशेष गरी डिजिटल प्लेटफर्मको विस्तारसँगै नयाँ पुस्ताका सर्जकहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर बढेको छ। आजको शनिवार विशेषमा नेपाली सांगीतिक क्षेत्रमा कैयौं चर्चित गीत दिनुभएका गीतकार सुरेन्द्र राणासँग साथी सन्तोष गन्धर्वले गीत लेखनका सम्भावना र अवसरका बारेमा कुराकानी गर्नुभएको छ।
20: यो जिन्दगीले के गरे के गरे अनि सोनु निगमले गाउनु भएको संगीत समृद्ध बासकोटा, अनि अब यो गीत मैले कसरी पाएँ भन्दाखेरि पनि मेरो समृद्ध बासकोटा चाहिँ यो मौनी फिल्मको यो रसिलो अङ्गुर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरू लेखेँ उहाँसँग, अनि यही सिलसिलामा यो बादल पारीको पनि यो गीत लेख्नलाई मौका मिलेको हो। अब कालो चस्मा लाओ मैया भन्ने पनि मेरो हो होइन, अब त्यति अहिले जस्तो त पारिश्रमिक त पाइन्थेन, र पनि हाम्रो निर्माता चाहिँ विनोद शेरसेनज्यूले चाहिँ अलिकति अब त्यो त्यसको पारिश्रमिक मूल्य भन्दा नि ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभएको थियो, त्यो भएर चाहिँ मूल्य भन्दा नि सम्मानपूर्वक चाहिँ मैले यसको चाहिँ पारिश्रमिक पाएको।
24: त्यो समयमा रुचाइदिनु भएको कालो चस्मा पनि एउटा हो, त्यो गीत पनि धेरै रुचाइयो र अहिले पनि त्यो गीत एकदमै धेरै चाहिँ सुन्ने गरिन्छ। खासमा चाहिँ त्यो समयमा गीत लेखनको अवस्था, एउटा गीत लेखकले के कस्ता कुराहरू झेल्नु पर्थ्यो या के कस्ता भोगाइहरू हुन्थे? पारिश्रमिकको हिसाबले त अब अहिले पनि कतिपय सर्जकहरूले तोकेर त गीत लेख्नुहुन्न, यहाँको भर्खरै एउटा नयाँ गीत पनि आयो, एकै चर्चामा छ, त्यो विषयमा हामी कुरा गरौँला। तर त्यो समयमा चाहिँ एउटा गीत लेखकको सङ्घर्ष कस्तो थियो?
20: अब यस्तो पर्यो, अब मेरो चाहिँ सुरुदेखि नै म चाहिँ के भने मेरो नेचरले नै त्यो मैले अब फिल्म लेखनभन्दा पहिला रेडियो नेपालमा गीत 37 सालमा रेकर्ड हुँदाखेरि नै चाहिँ म चाहिँ अब मेरो गीत गाइदिनु पर्यो भनेर सङ्गीतकारहरूलाई गायकहरूलाई भन्ने हिँड्ने खालको परिनँ म होइन। अहिले फिल्म यो लेखनमा पनि त्यस्तो मैले सङ्घर्ष चाहिँ गरिनँ, किनभने पहिलो फिल्म मैले लेखेको बादल भन्ने फिल्मको कहिले यो मन खरे कहिले मन छरा भन्ने गीत, अब यो चाहिँ यसको निर्माता पनि हाम्रो गगन बिरे कवि गगन बिरे साथी नै हुनुहुन्थ्यो, अनि यसमा मैले गीत लेखेँ। त्यो गीत चलिसकेपछि अनि यो मोहनीको रसिलो अङ्गुरो भन्ने गीत लेखेको त्यो पनि चल्यो। मेन त के भने डाइरेक्टर भन्दा नि म्युजिक डाइरेक्टर हाम्रो समीजित बासकोटाजी होइन, उहाँले नै चाहिँ ल सुरेन्द्रलाई चाहिँ दुईवटा गीत सुरेन्द्रजीलाई दिनुपर्छ यसो भन्ने टाइपले चाहिँ, अनि त्यसपछि अनि निर्माता निर्देशकहरूले चाहिँ मलाई सम्पर्क गर्नुहुन्थ्यो, मैले चाहिँ त्यसरी लेखेँ।
24: जस्तो गीतकै प्रसङ्गमा हामी कुराकानी गर्दै गर्दाखेरि अहिले यहाँले मोहनीको गीतको कुरा पनि गर्नुभयो, रसिलो अङ्गुरा, त्यो त्यो समयमा पनि निकै नै चर्चा थियो। भनिन्छ नि एउटा गीतकारले समग्रमा एउटा सङ्गीतकारलाई गीत दिँदा खासमा मुखडा सुनाउँदा कसरी सुनाउनु भएको थियो यी गीतहरूको चाहिँ?
20: त्यो हुन्छ फिल्मी गीत लेखनमा के हुन्छ भने अब मेन त अब सिचुएसनै हुन्छ होइन, सिचुएसन त्यसपछि हामीले लेख्ने, अब एक्टर भन्दा नि अब त्यो सिचुएसन स्टोरीमा क्यारेक्टर कसले गाउँदैछ भन्ने चाहिँ हामीले याद गर्नुपर्ने हो, एक्टर को खेल्दैछ भन्ने चाहिँ त्यति अब हामीले याद गरिँदैन नेपालमा होइन। तर के पनि सिचुएसन चाहिँ अब कसैले कसैले चाहिँ टोटल स्टोरी नै सुनाउनुहुन्छ, कसैले कसैले चाहिँ खालि गीतको यो सिचुएसनमै लेख्न पऱ्यो अनि पात्र चाहिँ यस्तो हुन्छ भनेर भन्नुहुन्छ, यसरी लेख्ने हो। धेरै गीतहरू चाहिँ मैले पहिल्यै ट्युनिङ फाइनल भए हुन्छ क्या, त्यो ट्युनिङलाई मैले लिरिक्स लेख्छु क्या। जस्तै अब कालो चस्मा लगाउँमा भने पनि मैले ट्युनिङमा लेखाएको गीत हो क्या, यो पहिल्यै ट्युनिङ बनिसकेको हुन्थ्यो, त्यसमा यो शब्द भर्ने हो क्या। फिल्मी लेखनमा चाहिँ प्रयास हो, अब कति गीतहरू चाहिँ त्यो पहिल्यै ट्युनिङ भइसकेको हुन्छ क्या। जस्तै अब घुम्टो भन्ने फिल्मको गीतहरू, यो टाइटल सङ घुम्टो, यिनीहरू सबै ट्युनिङमै लेखेको गीतहरू हो।
24: भनेपछि त्यो बेलामा यहाँले लेख्दाखेरि कालो चस्मा भन्ने गीतको ट्युनिङ चाहिँ भइसकेको थियो, अलिकति सुन्न मिल्छ त्यो कस्तो गर्नु भएको त्यो सम्बोधित बासकोटाज्यूले?
20: होइन यसमा चाहिँ डमी लिरिक्स केही पनि थिएन होइन, अनि त्यत्तिकै ट्युनिङ मात्रै थियो। अब अब यस्तो हुन्छ त्यसमा चाहिँ, अनि त्यो मिटरमा ठ्याक्क आफूले चाहिँ गीत कन्ठ भइसकेपछि अनि शब्द भन्ने म चाहिँ त्यस यो के अरे खुस्मा फिल्मको चाहिँ यो हाम्रो निर्देशक भाइ अशोक थापा चाहिँ, अनि स्टोरी सुन्दा सुन्दै मैले चाहिँ यो रुकुमबाईकोलाई चाहिँ थेगो बनाउँछु। अब रुकुमबाईको त्यति अब युजल त्यति मिठो थेगो चाहिँ लागेको थिएन कि सुरुमा लेख्दाखेरि चाहिँ, तर के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुमबाईकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला, ठाउँको मान्छेले धेरैले थाहा पाउला भन्ने हिसाबले मैले यो दुई लाइन चाहिँ यो एक लाइन चाहिँ यसकै हुक लाइन चाहिँ उहाँले त्यो स्टोरी सुनाउँदा सुनाउँदै मैले लेखिसकेको थिएँ क्या, रुकुमबाईकोट भन्ने चाहिँ हाल्छु गीतमा भनेर चाहिँ ठ्याक्क प्लानिङ गरिसकेको थिएँ, अनि घर आएर चाहिँ रुकुमबाईकोट आँखा नि राम्रो हो मन परेन एउटा भनेर यो हुक लाइन यो बनाएर अनि पछि लेखेको यो
24: नेपाली चलचित्र लगायतका थुप्रैमा आफ्ना गीतहरू चाहिँ सृजना गर्नुभएको छ। पछिल्लो पुस्ता नयाँ पुस्ता बिचको अन्तर, गीत लेखनबाट एउटा सर्जकलाई हुने मुनाफाको कुरा, त्यस पछाडि केही आर्थिक अर्थोपार्जनका कुराहरू पनि आउलान्, गीत लेखेर बाँच्ने कुराहरू पनि आउलान् होइन। अब यो लामो समय यहाँले यो चलचित्रमा गीतहरू लेख्दै गर्दाखेरि कहिले खट्कियो मनमा, आर्थिक रूपमा कमजोरी पनि भयो या गीत सङ्गीतमा लाग्यो, गीत लेखियो पारिश्रमिक राम्रो भएन, सर्जकका रूपमा चाहिँ पाउनुपर्ने त्यति सम्मानहरू आएनन्, वा मैले जे गरेँ ठिकै गरेँ, मेरा आफ्ना सिर्जनाहरू बजेका छन् सुनेका छन् भन्ने के लाग्यो खासमा चाहिँ?
20: अब यस्तो अब यो गीत जब मैले 37 सालमा मेरो पहिलो गीत रेडियो नेपालमा रेकर्ड भयो 37 सालमा, त्यतिखेर म लग्यामसमा ल ब्याचलर पढ्दै थिएँ, र अब त्योभन्दा पहिला त म खास त गिटार बजाउने मान्छे हो, अनि जब गीत लेख्न थालेँ गीत लेख्दाखेरि अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ, अब त्यतिखेर त अब यो प्रोफेसन बनाउँछु भनेर मैले गीत लेख्न थालेकै होइन होइन। अहिले पछि फिल्म गीत लेखन सुरु भइसकेपछि नि फिल्म गीत लेखन प्रोफेसन बन्छ भन्ने सोचेर लेखाए पनि होइन मैले, अब त्यो आर्थिक कठिनाई भने त अब त्यो मान्छेको अब विभिन्न अब लाइफको आरोह अवरोहमा त्यो हुने कुराहरू हो, त्यो धनी मान्छेलाई हुन्छ, अब राइटरलाई नै हुन्छ, इन्जिनियरलाई नै हुन्छ, डक्टरलाई नै हुनु सरकार छुट्टी पाटो गर्थ्यो होइन। तर के भने अब मैले चाहिँ अब यो प्रोफेसन यही बनाउँछु भनेर चाहिँ लेख्न सुरु नगरे भएर चाहिँ अब त्यो आर्थिक पाटोतिर चाहिँ त्यति अब यो लेख्न थाहा पछुताउ पनि होइन केही पनि छैन क्या।
0: तरकारी तथा फलफुलको मूल्य उकालो लाग्यो, गोलभेडाको मूल्य वृद्धि 142%, गाजर लौका हरियो प्याज घिउ सिमी र अदुवामा समेत 50% भन्दा बढी महँगियो। संघीय मन्त्रालय पुनर्संरचनाको काम तीव्र, मन्त्रालयको नाम परिवर्तन प्रक्रिया सुरु भएको छ। जाजरकोट भूकम्पपछि पुनर्निर्माण सुस्त हुँदा हजारौं परिवार अझै पनि अस्थायी टहरामै बसोबास गरिरहेका छन्। वैदेशिक अध्ययनका नाममा ठगी बढ्दै विद्यार्थीलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। र अमेरिकालाई 9 विकेटले हराउँदै लिग दुईमा नेपालले शानदार जित निकालेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रुइजाललाई धन्यवाद। भोलि जेठ 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: विवाह पार्टी सेमिनार वा

0: Güzel FM 89.2
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खास चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
3: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
11: सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
12: या जे सुके होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लाग्या होइन क्या रे?
11: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
12: ए हो त नि है, सही कुरा गर्यो तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि
11: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
12: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि, हिँड तिमी पनि।
13: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट।

0: सस्ता वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580 26445 र 98480 27445।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
2: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुनपाक छ नि, त्यही गएर हुन्न र?
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
4: बढ्दो गर्मीसँगै जङ्गलमा आगलागीका घटनाहरू हुन सक्छन्। वन जोगाउनु तपाईँ हाम्रै कर्तव्य हो, तसर्थ जङ्गलमा आगलागी भएको देख्न साथ आगो निभाउने जिम्मेवारी आफ्नै हो भन्ने सोचौँ। आगो निभाउन आफू पनि जाउँ र अरूलाई पनि खबर गरौँ।
5: हरिमाया अधिकारी, अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट।

0: वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
3: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैराकोट एक, ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
5: मोबाइल 9851129163, 9550745 र 9851984503।
4: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा गएँ अनि मलाई त औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कोहीजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त्यो कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिनालाई औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समीक्षा सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो या फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लगाइदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: DJ 战舰。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले रातिको 9 बज्यो।
2: होइन, हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन।

0: हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसीटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 0564493073 र 4974741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0556134412, मोबाइल 9803063412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्तापूर्व।
3: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
4: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
5: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
6: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
7: सर्जरी सम्बन्धी सेवा,
6: हाड जोडी सम्बन्धी सेवा,
7: स्त्री तथा प्रसूति रोग सेवा,
6: बाल रोग सेवा,
7: न्युरो सर्जरी सेवा,
6: न्युरो साइकियाट्रिक सेवा,
7: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
5: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 0556-5514 र 5255-17।
8: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
9: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-5898-830 र 5898-834।

0: ঘোষ, নেপাল পে কিউআর, নেপালকো আফনে কিউআর।
1: सम्पत्तिकर तिर्नका लागि निवेदन, जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्तिकर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले रातिको 10 बज्यो।
0: नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईं सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो 17 घण्टाको प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईको यस्तै साथको अपेक्षा राख्दछौं। सामुदायिक रेडियो विजय एफएम 101.6 को ध्वनि तरंग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरंग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईं समक्ष आउने छौं। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस्त, नमस्कार।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजयफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजयफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजयफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। रात्रिको 10 बजेसम्म यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ। अब यसपछि भने तपाईँ सुन्न सक्नुहुनेछ भगवत आराधना सहितको धार्मिक कार्यक्रम आराधना।

सजिलो भाषामा भन्नुपर्दा मलमासको पहिलो दिन यस पावन क्षणमा हामी सर्वप्रथम ओम श्री गणेशाम्बिकाभ्यां नमः भगवान् श्री गणेश तथा अम्बिका भगवतीलाई नमन गर्दै सबैका जीवनमा सुख समृद्धि छाओस् भन्ने कामना गर्दछौँ। आउनुहोस् भक्त साधक, भगवती देवीको उपासना गर्नुपूर्व आफ्नै स्थानीय शक्तिमय माता मौला कालिका देवीलाई उपासनाको सन्दर्भसँग मनमा ध्यान गर्दै रहौँ। ओम या देवी सर्वभूतेषु विष्णुमायति शब्दिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः। विष्णुकी माया स्वरूपिणी शक्ति स्वरूपिणी भगवती देवीलाई हामी हार्दिक नमन गर्दछौँ, वन्दना गर्दछौँ। भगवती देवी शक्तिमय हुनुहुन्छ, त्यसैले शक्तिको उपासनाद्वारा हामीमा पनि शक्ति प्राप्ति हुनुको कारणले नै हामी विशेष गरी यो शुभ बिहानीमा कुनै न कुनै रूपमा देवी तत्त्वको ध्यान चिन्तन गर्ने गर्छौँ। सबैका लागि गायत्री मन्त्र, यसै गरी जो साक्षात गायत्री मन्त्रको प्राप्तकर्ता हुनुहुन्न उहाँहरूले अजपा गायत्रीको जप गरिरहनु भएको छ। हम सह सो हम यस किसिमबाट रात दिन श्वास प्रश्वासका रूपमा अजपा गायत्री जपिरहेको छ। यसै गरी गायत्री मन्त्र, गायत्री सावित्री सरस्वती, यो त्रिगुण अवस्थामा तीन किसिमका देवीहरूको उपासना गर्ने सन्दर्भ पाइन्छ। कुनै न कुनै रूपमा भगवतीको उपासना सबैका लागि श्रेयस्कर हुन्छ, त्यसैले हामी आफ्नै स्थानीय शक्तिमय माता भगवती मौला कालिका देवीको उपासनाको सन्दर्भसँग जोडिएका हौँ। भगवती देवीका चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै र तपाईँप्रति भगवती देवीको उपासनाबाट कृतकृत्य बन्नुहोस् भन्ने विनम्र निवेदन सहित अबको क्रममा भने हामी सुन्दैछौँ भगवान् श्री सूर्यको यो वचन।

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा भगवान श्री सूर्यको यो भजन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। आजको पवित्र पावन दिन मैले अघि नै निवेदन गरिसकेँ यहाँलाई, अधिक मास प्रारम्भ, जसलाई हामी बुझिने भाषामा मल मास भन्दछौँ। यसको पनि आफ्नै किसिमको अर्थ रहेको छ, तर यसलाई सबैभन्दा उपयुक्त सम्बोधन भनेकै पुरुषोत्तम मास अर्थात् पवित्र महिना, भगवान श्री विष्णुको उपासना गरिने प्रिय महिना भनेर बुझ्नु पर्दछ। आउनुहोस् यहाँले पनि आजको यो प्रारम्भ हुने पुरुषोत्तम मासको महात्म्य श्रवण तथा अन्य महिमा गायन जस्ता क्रमहरूलाई जीवनमा जोड्दै रहनुहोस्। हामी पुरुषोत्तम मास अर्थात् मल मासको सन्दर्भमा केही कुराहरू जोड्दैछौँ। जहाँ 12 महिनाहरूको अतिरिक्त सबै महिनाको थोरै घडीपला र दिनहरू जम्मा हुँदै जाँदा करिब 3 वर्षको सेरोफेरोमा 1 महिना अतिरिक्त निस्कन्छ, जसलाई वैशाख जेठ लगायतका चैत्रसम्मका कुनै पनि 12 पक्षहरूमा पूर्णिमाहरूमा जोड्न सकिँदैन। न वैशाख पूर्णिमा त्यसमा पर्दछ, न ज्येष्ठ पूर्णिमा, न त कुनै पनि महिनाको पूर्णिमा पर्दछ। यस कारणले पनि पूर्णिमा रहित महिनालाई महिनाको संज्ञा दिइएको छैन ज्योतिष शास्त्र अनुसार। यो ज्योतिष शास्त्र विज्ञान भएको कारणले अहिलेको खगोल विज्ञान एस्ट्रोलोजीसँग पनि उत्तिकै मेल खान्छ। अहिलेको खगोल विद्याले पनि हाम्रा पूर्वीय मान्यता अनुसार तयार भएका ज्योतिष शास्त्रका कैयौँ कुराहरूलाई सत्य भनेर प्रमाणित गरेको छ, सत्यापन गरिसकेको छ। त्यसकारण अब ज्योतिष शास्त्र एउटा विज्ञान हो भन्ने कुरालाई बुझाइरहनु पर्दैन, सबैलाई यस विषयमा जानकारी छ र तपाईँ स्वयं जानकार हुनुहुन्छ। प्रत्यक्ष रूपमा रहेको ज्योतिष शास्त्रमा वर्णन गरिए अनुसार पुरुषोत्तम महिना अर्थात् मलमास कुनै पनि 12 सूर्यको नाम मध्येमा कुनै पनि सूर्यद्वारा स्वीकार नगरिएको, प्रत्येक महिनाका देवताका नाम हुन्छन्, मास देवता भनिन्छ जसलाई। यस्तै विविध परिस्थिति आइपर्दा पनि जुन मलमास हो यो आफ्नो मालिक रहित हुनुपर्दा र सबैबाट हेपिँदाखेरि भगवान श्री कृष्णको शरण पुरुषोत्तमको शरणमा पुगेको हुनाले म नै तिमी पुरुषोत्तम महिनाका रूपमा तिमीलाई प्रतिष्ठित गराउनेछु, म नै मास देवता अर्थात् महिनाका प्रमुख अधिष्ठात्री देवता म स्वयं हुनेछु। अन्य महिनामा गरिएका पुण्यमय कर्मभन्दा तिम्रो यो पुरुषोत्तम महिनाभरिको अवधिमा गरिएका पुण्यमय कर्महरू अत्यन्तै पवित्र उदाहरणीय स्वीकार्य हुनेछन् भन्ने किसिमको आशीर्वाद प्राप्त गरेको हुनाले र भगवान श्रीकृष्ण नै पुरुषोत्तमका रूपमा यो महिनाभरि पूजित हुने भएकाले पनि यो महिनालाई पुरुषोत्तम मास भनिएको हो। भक्त साधक यी सन्दर्भहरूलाई जोड्दै रहँदा समयको पाबन्दीसँगै कार्यक्रमको पूर्वार्धबाट बिदा भइसकेका छौँ। अब भने कार्यक्रमको उत्तरार्धमा राशिफल लिएर तपाईँलाई स्वागत गर्दैछु। कार्यक्रमको दोस्रो चरणमा स्वागत छ। सर्वप्रथम मेष राशि हुने तपाईँका लागि आजको दिन उत्तम साहित्ययुक्त नै परेको छ। आजको दिनमा तपाईँले अपनाउनु भएका शुभ साहित्यका कार्यहरू पूर्ण हुने देखिन्छन्। वृष राशि हुने तपाईँका लागि आज आँटे तकेका कामहरू सबै पूर्ण हुने अवस्थामा रहेका छैनन्। जे जतिले पूर्णता पाउँछन् ती निश्चय पनि तपाईँका जीवनमा फलदायी बनेर आउनेछन्। मिथुन राशि हुने तपाईँका लागि आजको दिन धर्म कर्मयुक्त पुण्यमय बनेर यापन हुनेछ। तपाईँको सेवामूलक कार्यको प्रशंसा अरूबाट प्राप्त हुनेछ। कर्कट राशि हुने तपाईँका लागि आजको दिन आफ्नो व्यापार व्यवसायमा विशेष समृद्धि हात पार्ने किसिमको रहेको छ। सिंह राशि
सिंह राशि हुने तपाईका लागि आजको दिन आफ्ना कतिपय संकल्पहरू पूर्ण हुँदै र कतिपय अधुरा रहँदै आजको दिन मध्यम किसिमको बनेर अगाडि बढ्नेछ। अन्य आफन्तको भेटघाटले पनि तपाईँलाई खुसियाली प्रदान गर्नेछ। कन्या राशि हुने तपाईँका लागि आजको दिन विशेष लाभयुक्त बनेर रहेको छ। शुभ साइतमा गरिएका काम कार्यहरू तपाईँका लागि लाभदायक बनेर देखिएका छन्। तुला राशि हुने तपाईँका लागि आजको दिन कतिपय तपाईँका शुभ सङ्कल्पहरू पूर्ण गर्ने दिनको रूपमा उदाउँदैछ। उत्तम कार्यको थालनीबाट तपाईँले अरूको उद्धार गर्नुका साथै आफ्नो पनि कल्याण गर्न समर्थवान बन्नुहुनेछ। वृश्चिक राशि हुने तपाईँको लागि कलात्मक पक्ष उत्तम रहेको छ। आफ्ना कयौँ दिनदेखिका रोकिएका कार्यहरू पनि सफलतातर्फ अगाडि बढ्नेछन्। धनराशि हुने तपाईँको लागि आजको दिन मिश्रित फलदायक बनेर रहेको छ। कतिपय कुरामा अनावश्यक खर्च हुने भएको हुनाले त्यसतर्फ नियन्त्रण गर्नु उपयुक्त हुनेछ। मकर राशि हुने तपाईँको लागि आजको दिन समाज सेवामूलक कार्य गरेर सफलतापूर्वक अगाडि बढ्न सक्नुहुनेछ। तपाईँको प्रशंसा पनि धेरैबाट प्राप्ति हुनेछ। कुम्भ राशि हुने तपाईँको लागि आजको दिन केही बन्न लागेका कामहरू अधुरै रहेर समय शेष हुने देखिन्छ। तापनि आफ्नो धैर्य साहसलाई निरन्तर जोड्दै अगाडि बढ्नु उत्तम हुनेछ। अन्तमा मीन राशि हुने तपाईँको लागि आजको दिन कयौँ बाधा व्यवधानहरूलाई हटाउँदै सफलतातर्फ मुडिने दिनका रूपमा रहेको छ। आफ्ना आँटे ताकेका कार्यहरू धेरै जसो सिद्ध हुनेछन्। हस्त आजको राशिफलका सन्दर्भमा जे जस्ता कुराहरू प्राप्त भए तिनलाई यथातथ्य रूपमा पस्किने जमर्को गरियो। कार्यक्रम अवधिभर रहेर साथ दिँदै तपाईँले सुन्नुभएको यस दैनिक राशिफलका सन्दर्भमा जे जस्ता कुराहरू भनिएका भए तापनि निरन्तर मन कर्म वचनले दृढ इच्छा शक्ति उच्च मनोबलका साथमा कार्यक्षेत्रमा उत्रनु भएमा सफलता मिल्ने नै छ। तपाईँको दिन शुभमय बनोस्, सबैको कल्याण होस्। यिनै कामनासहित आजको लागि कार्यक्रमबाट प्रविधि संयोजन मित्र राजेन्द्र एवं तपाईँलाई समेत धन्यवाद ज्ञापन गर्दै म कृष्णमणि पनि बिदा हुन्छु। भगवती देवी मौलकालिकाको उपासनाबाट आफ्ना विविध सङ्कल्पहरू पूर्ण गर्नुहुनेछ भन्ने सद्भावको साथ कार्यक्रमबाट म बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।

0: FM 101.6
1: हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौँ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकारभित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
6: बढ्दो गर्मी याम सँगै वन जंगलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौं।
7: नरबहादुर मुकमी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी।
8: छोरीको बिहे पनि आट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
9: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
8: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
10: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
11: जय हनुमान ज्ञान गुण सागर।
10: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
4: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजापाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
10: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
12: कक्षा 11 भर्ना खुल्यो, शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्ता पूर्व, फोन 0785022, मोबाइल 98550-63597।
13: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
14: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
15: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनेटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
14: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली
15: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
14: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट एक नवलपुर।
16: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
17: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
18: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
19: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
20: सर्जरी सम्बन्धी सेवा,
19: हाड जोडी सम्बन्धी सेवा,
20: स्त्री तथा प्रसूति रोग सेवा,
19: बाल रोग सेवा,
20: न्युरो सर्जरी सेवा,
19: न्युरो साइकियाट्रिक सेवा,
20: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
18: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
21: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
22: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
23: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
22: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
24: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
25: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
26: मोबाइल 98511-29163, 98550-74503 र 98511-84503।
25: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
27: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
28: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
29: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयोटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
30: मेरो तोला जान्दछैन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
31: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
32: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू:
25: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
32: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
25: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
0: अटल आस्थाको सुस्फूर्त जमघट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर मौला कालिकाको प्रतापले पुग्छ मनको कामना आदि शक्ति भगवतीको गरौ सधैं वन्दना
1: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं
0: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर
2: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9 प्रासी फोन 078-50-12-26 वेबसाइट www.maulakalika.org.np

0: लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह राष्ट्रिय दैनिकमा छापिएको अकबरे खेतीका लागि अनुदान कृषक आकर्षित शीर्षकको शुभ समाचार।
1: दक्षिण पर्वतको पैयौं गाउँपालिकाले अकबरी खुर्सानी खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर खुर्सानी खेतीतर्फ आकर्षित गरेको हो। स्थानीय किसानको आय आर्जन वृद्धि गर्ने उद्देश्य सहित अकबरे खुर्सानी डल्ले खुर्सानी उत्पादन तथा प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको पैयौं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए। चालू आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गाउँपालिकाको कृषि शाखा मार्फत कृषि समूह कृषि सहकारी तथा निजी कृषि फार्मलाई आवश्यक अनुदान दिएर अकबरे खुर्सानी खेती विस्तार गर्न थालिएको उनले बताए। गाउँपालिकाले सूचना प्रकाशनपछि इच्छुक किसानलाई प्राविधिक मूल्याङ्कनपछि चारवटा कृषि फार्म छनौट गरी कार्यक्रम अगाडि बढाइएको छ। छनौटमा परेका फार्मलाई आवश्यक प्राविधिक सहयोग तालिम बेउबिजन मलखाद तथा अनुदान प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत गैरेले बताउनुभयो।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: छक सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। वित्तीय अनुशासनमा चुनौती, 7.5 खर्ब नाग्यो बेरुजु, एक वर्षमै थपियो 88 अर्ब, शीर्षकको खबर आजको हिमालय टाइम्सको मुख्य खबरका रूपमा छापिएको छ। प्रत्येक वर्ष हिसाब नखुलेको रकम थपिँदै जाँदा सरकारको बेरुजुको आकार बढ्दै गएको छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 81-82 63 वार्षिक प्रतिवेदन सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारको बेहिसाब रकमको आकार बढ्दै जाँदा वित्तीय अनुशासनमा चुनौती बढेको औँल्याइएको छ। महालेखा परीक्षक तोयम रायले नेपालको संविधानको धारा 294 को एक बमोजिम शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको प्रतिवेदन अनुसार कार्यालयले गत आर्थिक वर्ष संघीय, प्रदेश, स्थानीय तह र अन्य संस्थाहरूमा समेत गरी कुल 94.5 करोड रुपियाँको लेखा परीक्षण सम्पन्न गरेको थियो। लेखा परीक्षणबाट उक्त एक आर्थिक वर्ष 81-82 मात्रै 88.9 करोड रुपियाँ बेरुजु थपिएको छ। महालेखा परीक्षकको पछिल्लो विवरण अनुसार संघीय, प्रदेश, स्थानीय तह र विभिन्न समितिहरूको यस अघिको बाँकी अध्यावधिक बेरुजु 6.67 करोड रुपियाँ बराबरको रहेको थियो। पछिल्लो आर्थिक वर्षको बेरुजु थपिँदा हालसम्म सरकारको कुल औद्योगिक बेरुजु 7.55 करोड रुपियाँ पुगेको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ। यो अघिल्लो वर्षको तुलनामा 2.99% बढेको छ। विगतका वर्षहरूमा देखिएको बाँकी बेरुजु र यस वर्षको थप रकम समेत जोड्दा नेपालको कुल अद्यावधिक बेरुजु 7.5 खर्ब माथि नागेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखाको तथ्याङ्क अनुसार संघीय सरकारी कार्यालयहरूको बेरुजु सबैभन्दा बढी अर्थात 3.78 अर्ब रुपियाँ रहेको छ। स्थानीय तहको बेरुजु पनि 2.20 अर्ब रुपियाँ रहेको छ। संघीय मन्त्रालयहरू मध्ये अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा बढी देखिएको छ। संघीय सरकारी निकायको कुल बेरुजु अर्थ मन्त्रालयको हिस्सा 70.36% अर्थात 3.76 अर्ब रहेको छ। यस्तै स्थानीय तहहरूमा सफ्टवेयर खरिद तथा उपयोगमा अनियमितता देखिएको महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 81-82 वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।
3: सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकमा गोर्खापत्र खबर लेख्छ। खोलानाला, नदी र सड़क किनारका मात्र नभई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मेचिएको अथवा अतिक्रमणमा परेको पाइएको छ। सड़क विस्तार गर्दा दुवैतिरबाट जमीन लिनुपर्ने भए पनि एकातिरबाट जमीन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पर्खालभित्रैबाट मिचेर अतिक्रमण गरिएको हो। अनाम नगरतर्फको सड़क निर्माण गर्दा सिंहदरबारको 46 रोपनी आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। सिंहदरबारतिरबाट मात्र एकतर्फी जमिन लिएर सड़क विस्तार गर्दा सिंहदरबारको जग्गा अतिक्रमणमा परेको हो। काठमाडौँ महानगरभित्र सरकारी, सार्वजनिक र गुठी जग्गाको अतिक्रमण अध्ययन र छानबिन गर्ने उद्देश्यसहित तत्कालीन सरकारले 2049 सालमा गठन गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग को प्रतिवेदन अनुसार सिंहदरबारको सो जग्गा अतिक्रमणमा भएको पाइएको हो। कुल 693 रोपनी 9 आना क्षेत्रफलको सिंहदरबारबाट 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा औल्याइएको छ।
2: सरकारको निर्णयमा अदालतको रोक, प्रक्रियामा त्रुटिकी न्यायिक सक्रियता शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। सर्वोच्च अदालतले करिब एक साताभित्र सरकारका 4 महत्वपूर्ण निर्णय विरूद्ध अन्तरिम, अल्पकालीन, अन्तरिम आदेश जारी गर्दै कार्यान्वयनमा रोक लगाइदिएको छ। त्यसअघि पनि बालेन्द्र शाह नेतृत्वको सरकारले चालेका केही कदममा अदालतले प्रश्न उठाउँदै रोक लगाएको थियो। यसबाट सरकारले प्रक्रिया नपुर्याई निर्णय गरिरहेको छ कि न्यायिक सक्रियता एकाएक बढेको हो भन्ने बहस पनि चलिरहेको छ। सर्वोच्च अदालतले पछिल्लो पटक एक जेठमा 100 रुपियाँ भन्दा बढीको सामानमा भन्सार शुल्क लिने सरकारको कदममा रोक लगाउने अन्तरिम आदेश गरेको छ। यसअघि सोमबार सर्वोच्चका छुट्टा छुट्टै इजलासले कर्मचारी ट्रेड युनियन खारेजी र विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध सम्बन्धी सरकारको निर्णयमा तत्कालीन अन्तरिम आदेश जारी गरेका थिए। यस्तै 25 वैशाखमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्रक्रिया नपुर्याई नहटाउन अन्तरिम आदेश जारी भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदले वरियता मिचेर प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरे यता उल्लेखित 4 आदेश जारी गरिएका हुन्। परिषदले शर्मालाई गत 24 वैशाखमा प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। अदालतको आदेश दीर्घकालीन नभए पनि अर्को सुनवाई नभएसम्म सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्न पाउने छैन। यस्तै भन्सार शुल्क सम्बन्धी अन्तरिम आदेश शुक्रबार न्यायाधीश द्वय हरिप्रसाद भुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले जारी गरेको हो। यता पूर्व न्यायाधीश कृष्ण जङ राय माझी भन्छन्, जब बलियो जनमतसहित सरकार आउँछ त्यो अलि निरङ्कुश खालको हुन्छ, त्यसले प्रक्रिया मिच्छ, यसमा न्यायिक हस्तक्षेप र निरपेक्षण अदालतले नै गर्ने हो। यता पूर्व न्यायाधीश फोरमका पूर्व अध्यक्ष टोप बहादुर सिंह भन्छन्, कार्यपालिकाको कामको न्यायिक परीक्षण गर्ने नै अदालतले हो, अदालत आफै खोजेर जाँदैन, कसैले रिट ल्याए संविधान र कानून हेरेर निर्णय दिन्छ, अहिले भएको यही हो। यथा वरिष्ठ अधिवक्ता विपिन अधिकारीको मत छ, एउटा पक्षको मात्रै कुरा सुनेर अदालतले निर्णय गर्दैन, अर्को सुनवाईमा इजलासलाई कारण बुझाउन सके अन्तरिम आदेश खारेज हुन सक्छ, सरकार भर्सेस अदालत भयो भन्न मिल्दैन।
3: स्थानीय तहको पुनर्संरचना तयारी शीर्षकमा गोर्खापत्रमा खबर छ। सरकारले आगामी वर्ष 2084 हुने स्थानीय तहको निर्वाचन भन्दा अगाडि मात्र स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने भएको छ। स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि स्थानीय तहको संख्या सीमाना र वडाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ। तर सरकारले स्थानीय सरकार सञ्चालन ऐनलाई संशोधन गरी एक वर्षको ठाउँमा निर्वाचन हुनुभन्दा 6 महिना अगाडि स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले पनि 102 स्थानीय तहका भौगोलिक सीमाना विवाद समाधान नहुँदा भौगोलिक र जनसांख्यिक सन्तुलनका आधारमा सीमाना वैज्ञानिक तथा व्यवहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायक कार्यालयसम्म पुग्न असुविधा हुँदै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन संशोधनका लागि राय माग गर्न केही दिनभित्र संशोधित विधेयकको मस्यौदा सार्वजनिक गर्ने तयारी गरिएको छ। मन्त्रालयका उपसचिव दीपक ढकालले ऐन संशोधन गरी आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन अगाडि नै स्थानीय तहको जनसंख्या सीमाना र वडाको विवाद समाधान गर्न सकिने बताउनुभयो। उहाँका अनुसार त्यसका लागि केही दिनभित्रैमा स्थानीय सरकार चालन ऐनको प्रस्तावित विधेयकको मस्यौदा राय सुझावका लागि सार्वजनिक गर्न लागिएको छ।
2: निर्वाचनको समीक्षा छल्दै एमाले नेतृत्व अध्यक्ष ओलीमाथि राजनैतिक दबाव बढ्दै शीर्षकमा हिमालय टाइम्समा खबर छ। नेकपा एमालेको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो 1 बजे आफ्नै निवास भक्तपुरको गुण्डुमा बस्ने गरी आह्वान गरेको बैठक 2 दिन पछाडि धकेलिएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आज आइतबार पर्ने मदन आश्रित स्मृति दिवसको तयारीमा नेताहरू जुट्नुपर्ने भएकाले बैठक सोमबारका लागि सारिएको हो। बैठकमा सहभागी हुनुपर्ने कतिपय नेताहरू स्मृति दिवसको कार्यक्रमका लागि उपत्यका बाहिर जानुपर्ने भएका कारण अन्तिम समयमा आएर सचिवालय बैठक स्थगित गरिएको बताइएको छ। गत मंगसिर 27 देखि 3 गतेको पुषसम्ममा सम्पन्न 11 महाधिवेशनपछि एमालेको यो बैठक सचिवालयको पहिलो बैठक 8 बैठक हो। अध्यक्ष ओलीको स्वास्थ्य समस्या, गिरफ्तारी र राजनैतिक घटनाक्रमका कारणले पनि लामो समयदेखि सचिवालय बैठक बस्न नसकेको बताइएको छ। कार्य विभाजन कि निर्वाचनको निर्मम समीक्षा ओलीलाई छाड्दै विश्वास पात्र, युवा विद्रोह र विद्या भण्डारीको एमाले प्रवेश, कम्युनिस्ट एकताको कार्ड र नेताहरूको आशंका लगायतका विषयहरू अहिले नेकपा एमालेभित्र पेचिलो रूपमा उठिरहेका छन्।
3: अति कम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै कान्तिपुर खबर लेख्छ, अति कम विकसित मुलुक एलडीसीबाट विकासशील स्तरोन्नतिका लागि तोकिएको समय 3 वर्ष पर सर्ने गरी नेपालले संयुक्त राष्ट्रसंघलाई आग्रह गर्ने भएको छ। नोभेम्बर 2026 स्तरोन्नति हुने गरी यसअघि राष्ट्रसंघले गरेको निर्णय पर सार्न सरकारले औपचारिक रूपमा पत्र पठाउने तयारी गरेको छ। विकासशील मुलुकमा स्तरोन्नति हुँदा अन्तर्राष्ट्रिय व्यापारमा पाइरहेको सुविधा एकैपटक गुम्ने, पश्चिम एसियामा जारी तनावका कारण अर्थतन्त्रमा बढ़ेको जोखिम, नेपालसँगै स्तरोन्नतिको सूचीमा रहेको बंगलादेशले समय पर सार्न राष्ट्रसंघलाई आग्रह गरेको र निजी क्षेत्रको आग्रहलाई समेत दृष्टिगत गरी नेपालले पनि समय सीमा बढ़ाउन आग्रह गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका एक अधिकारीले जनाए। यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री सोनी मोगले बीच छलफल भएर पत्र पठाउने सहमति भएको ती अधिकारीले बताए। नयाँ सरकार गठन भएको छ, आर्थिक आधार तयार पार्न कम्तीमा 2-2.5 वर्ष लाग्ने देखिएको छ। उनले भने निर्णय भइसकेपछि फेरि तल झर्न नपरोस् भनेर पनि समयपछि धकेल्न आग्रह गर्ने तयारी हो। राष्ट्रिय योजना आयोगले स्तरोन्नतिको समय 3 वर्ष सार्नेबारे सरकारलाई आफ्नो राय दिइसकेको छ।
2: भारतले बढ़ायो नाकामा निगरानी, प्रविधियुक्त जाँचले यात्रा झन्झट शीर्षकमा आजको अन्नपूर्णले खबर लेखेको छ। भारत सरकारले नेपाल भारत सीमा नाकाबाट हुँदै आएको सहज आवागमनमा कड़ा निगरानी बढ़ाउन थालेको छ। त्यसका लागि नाकाको मुख्य मार्गमा आधुनिक एवं उच्च प्रविधियुक्त जाँच प्रणालीहरू जडान गरिएका छन्। ती अत्याधुनिक उपकरणहरूले आवत जावत प्रक्रियालाई पहिलेको तुलनामा बढ़ी निगरानी युक्त र झन्झटिलो बनाएको यात्रुहरूको गुनासो छ। भारतले सीमा नाकामा सहज आउजाउ नियन्त्रण गर्ने गरी फेस र आईडी स्क्यानर जडान गरेको छ।